0: चारदेखि पाँच महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
1: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
2: तपाईँ मात्रै चुरोट, श्रुति, गाजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, पुकार, सेम्बहार, गाजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
1: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
0: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं, आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
0: गर्जन सधैँ बाग झैं, रेडियो टाइगर 99.2 MHz।
4: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 6 बजेको छ।
5: यस टाइमटेकका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो, भरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 13 गते शनिबार, सन् 2026 जून 27 तारीक, जेठ शुक्ल पक्षको त्रयोदशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच रासोपाको नयाँ नेतृत्व चयन, केही कमी कमजोरी भएको स्वीकार्दै आउँदो महाधिवेशनमा सुधार गर्ने लामी छानेको प्रतिबद्धता।
0: राजदूत बन्न करिब 2700 दौड, खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति खोज्ने प्रयास, राहदानी मौजात सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ राहदानी प्रयोगमा अन्योल।
1: राम्रोसँग पानी नपर्दा असार दोस्रो हप्तासम्म 11% मात्रै रोपाई, खेतीयोग्य जमिन घट्दै बर्ड फ्लूले किसानलाई क्षति।
0: भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नाग्यो, स्मार्टफोनबाट पूर्व सूचना आएको प्रयोगकर्ताको दावी।
1: र विश्वकप फुटबलमा उस्मान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता, सेनेगलले इराकलाई 5 गोलले हरायो, अहिले 2 खेल चल्दै।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना।

0: यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: हिपस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट मेरी सबै जेनरेसन। हिपस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिपस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
2: हिपस्टार फर अ कम्प्लिट होम।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: काया कैरनमा अब खबरको सिलसिला। अस्त व्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धा बीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा नयाँ नेतृत्व चयन भएको छ। पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा सुडिम वागले निर्विरोध निर्वाचित हुनुभएको छ। अरू पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्। महिला उपसभापतिमा सोभिता गौतम विजय हुनुभएको छ। महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। खुला सह महामन्त्रीतर्फ असीम शाह र हरि ढकाल निर्वाचित हुनुभएको छ। महिला सहमहामन्त्रीमा निशा डाङ्गी निर्वाचित हुनुभएको छ। तीन दिनमा सम्पन्न गर्ने भनिएको महाधिवेशनमा छैटौं दिन हिजो मात्र पदाधिकारीका लागि चुनाव भएको थियो। पदाधिकारीको मतदानमा 1289 प्रतिनिधि मात्र सहभागी थिए। केन्द्रीय सदस्यका लागि बुधबार मध्यराती 12 बजेदेखि बिहिबार 12 बजेसम्म मतदान गरिएको थियो, जसमा 2959 जना सहभागी थिए। कुल महाधिवेशन प्रतिनिधि संख्या भने 3859 थियो। बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित हुँदा बढ़दो खर्च र अन्यलका कारण धेरै प्रतिनिधि पदाधिकारीका लागि मतदान नगरी घर फर्केका थिए। कतिपय प्रतिनिधि केन्द्रीय सदस्यका लागि समेत मतदान नगरी घर लागेका थिए। त्यही कारण करिब 1/3 प्रतिनिधिको मतदानबाट पदाधिकारी चयन गरिएको छ। रासोपाको पहिलो महाधिवेशन व्यवस्थापनका हिसाबले अस्तव्यस्त देखियो। पहिलो महाधिवेशन मार्फत राजनीतिमा फरक संस्कार र शैली स्थापना गर्ने दावी गरेको पार्टीको अधिवेशनमा आन्तरिक लोकतन्त्रको अभाव, पुरानै दलको झल्को दिने प्रचार शैली, अघोषित समूहगत अभ्यास लगायतका कारण आलोचना समेत भयो। बन्द सत्रमा सभापति रवि लामिछानेले राजनीति प्रतिवेदन पेश गरेपछि प्रतिनिधिहरूबीच छलफल नै गराइएन। करिब 7 सेकेण्डमै ताली बजाएर पारित गरियो। आन्तरिक लोकतन्त्र अरू पार्टीमा झैं कुण्ठित गरियो भन्दै आलोचना भयो। नेताहरूले भने समय अभावका कारण छलफल गर्न नसकिएको बताएका छन्। पार्टीको अर्थ राजनीतिक दस्तावेजमा प्रदेश सभा खारेजी र स्थानीय कटौती जस्ता संवेदनशील विषय समावेश थिए, तर विषयमा सुदूरपश्चिम, मधेश र कर्णालीका प्रतिनिधिले आफ्नो फरक मत राख्न पाएनन्। नयाँ पुस्ताका राजनीति विश्लेषक नवीन तिवारीका अनुसार रासोपालाई यो अधिवेशन मार्फत अरू दललाई नयाँ राजनीति संस्कारको सन्देश दिने अवसर थियो, तर रासोपाले त्यो अवसर गुमाएको छ। अनुभवका कारण केही कमजोरी भएको स्वीकार गर्दै आउँदो महाधिवेशनबाट सुधार गर्ने रासोपा सभापति रवि लामिछानेले प्रतिबद्धता जनाउनु भएको खबर कान्तिपुरले लेखेको छ।
5: रासोपा महाधिवेशनपछि विपक्षी दलहरूको खबर, पुराना दलहरूले सरकार विरूद्ध मोर्चाबन्दीको तयारी थालेका छन्। रासोपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता, कार्यकर्ता तथा व्यवसायीहरू पक्राउ गर्न थालेपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र मधेसवादी दलहरूले मोर्चा बनाउने तयारी थालेका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार विरूद्ध पुराना दलहरूले संयुक्त मोर्चा बनाउने तयारी थालेको खुलासा गर्नुभएको हो। नेकपा कोशी प्रदेशको विराटनगरमा हिजो आयोजित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो खुलासा गर्नुभएको हो। सरकार विरूद्धको आन्दोलनका लागि मोर्चाबन्दी गर्न कांग्रेस, एमाले, मधेसवादी दलका नेताहरूसँग आफूले कुराकानी गरिरहेको उहाँले बताउनुभयो। सरकार विरूद्ध लड्न सबै दलका नेता संयुक्त मोर्चाबन्दीका लागि सकारात्मक हुनुहुन्छ। प्रचण्डले भन्नुभयो, यसै विषयमा विराटनगरमा कांग्रेस नेता डाक्टर शेखर कोइरालासँग पनि छलफल गरिएको उहाँले बताउनुभयो। हिजो नै नेपाली कांग्रेसका नेता डाक्टर कोइरालासँग विराटनगरमा रहेको उहाँकै निवासमा पुगेर सरकार विरूद्ध संयुक्त मोर्चा बन्दी गर्ने विषयमा प्रचण्डले छलफल गर्नुभएको थियो। सरकार विरूद्ध मोर्चा कस्दै विपक्षी शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
4: नेपालको कूटनीतिक इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनौट गर्ने सरकारी प्रयासप्रति आकर्षण देखिएको छ। 13 देशका लागि राजदूत बन्न करिब 2700 जनाको आवेदन परेपछि अब सरकारसँग राष्ट्रिय हित प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मंचमा प्रतिनिधित्व गर्न सक्ने योग्य सक्षम र अनुभवी व्यक्तित्व छनौट गर्ने अवसरसँगै नियुक्ति प्रक्रिया निष्पक्ष पारदर्शी र विवादरहित बनाउने परीक्षा पनि छ। भारत चीन अमेरिका बेलायत अस्ट्रेलिया इजरायल दक्षिण कोरिया अस्ट्रिया बहराइन बंगलादेश मलेसिया ओमान र साउदी अरेबिया 13 देशका लागि राजदूतको लागि आवेदन मागिएको हो। आवेदन मागेका बाहेक जापान स्पेन जर्मनी रूस कतार र श्रीलंका पनि राजदूत छैनन्। साउनदेखि इजिप्ट बंगलादेश म्यानमार ब्राजिल सहित 7 देशका लागि राजदूतको कार्यकाल सकेर फर्किँदैछन्। राजदूत बन्न करिब 2700 दौड़ खुला प्रतिस्पर्धाबाट योग्य अनुहार खोज्ने प्रयास देशगत सूची बनाउँदै परराष्ट्र मन्त्रालय नयाँ पत्रिकामा खबर छ।
5: राजदूतपछि राहदानीको विषय भ्रष्टाचार मुद्दामा मुछिएको जर्मन कम्पनीले आपूर्ति गरेका 5,00,000 नयाँ राहदानी वितरण गर्ने कि नगर्ने भन्नेमा सरकार अन्यलमा देखिएको छ। जर्मन कम्पनीले आपूर्ति गरेका ती राहदानी भ्रष्टाचार मुद्दापछि उत्पन्न कानूनी र राजनैतिक अन्यलका कारण प्रयोगविहीन अवस्थामा थन्किएका छन्। राहदानी विभागसँग अहिले 45,000 भन्दा कम राहदानी मात्र मौजदात छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी अर्थात ई पासपोर्ट खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा असार 8 राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल तथा जर्मनीका दुई कम्पनी भेरिडोस जीएमबीएच र म्युहबाउका नेपाल स्थित प्रतिनिधि सहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसैता पासपोर्ट वितरणमा समस्या देखिन थालेको हो। मुद्दाकै कारण सरकार भेरिडोसले आपूर्ति गरिसकेका राहदानी पनि वितरण गर्न हिचकिचाइरहेको छ। उता सन् 2010 नेपाललाई राहदानी आपूर्ति गर्दै आएको फ्रान्सेली कम्पनी आइमिडिमिया भने केही महिनाभित्रै नेपालबाट बाहिरिने तयारी छ। दैनिक 5,000-6,000 राहदानी आवेदन परिरहेको अवस्थामा तत्कालीन समाधान खोज्ने समय पनि सकिँदै गएको छ। मौजदात घट्दै गएपछि राहदानी विभागले दैनिक वितरण गर्दै आएको पासपोर्टको संख्या पनि घटाएको छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
4: काया कैरनमा बर्ड फ्लू मानिसमा सर्ने सम्भावना कतिको हुन्छ भन्ने बारे संक्रामक रोग विशेषज्ञसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अस्त व्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच रासोपाको नयाँ नेतृत्व चयन, सरकार विरूद्ध मोर्चा कस्तै विपक्षी, राजदूत बन्न करिब 2700 दौड़, खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति खोज्ने प्रयास, राहदानी मौजदात सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ राहदानी प्रयोगमा अन्यल लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। समयमै मनसून सक्रिय नहुँदा यो वर्ष असार 12 अर्थात हिजोसम्म देशभर 11.33% मात्र धान रोपाई सकिएको छ। विगतमा जस्तै यसपालि पनि समयमै पानी नपर्दा देशभरका किसानले रोपाईलाई तीव्रता दिन नसकेको कृषि विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार हिजोसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% रोपाई सकिएको छ, तर कर्णालीमा सबैभन्दा कम धान खेती हुने क्षेत्रफल छ, त्यसैले त्यहाँ थोरै रोपाई हुँदै पनि प्रतिशतको आधारमा अन्य प्रदेशमा भन्दा बढ़ी देखिएको हो। जलवायु परिवर्तनको बढ़दो असरका कारण समयमै पर्याप्त मनसून नहुने परिवृत्ति बढ़दै गएपछि कृषि अनुसन्धान परिषद नार्कले सुक्खा सहने धानको जात विकास गर्न थालेको छ। नार्कले सुक्खा 1, 2, 3, 4, 5, 6 डुबान सहन सक्ने साबा मनसुली सब 1 र सिहराङ सब 1 तथा सुक्खा र डुबान दुवै सहन सक्ने बौगुडी 1 र 2 जात विकास गरी किसान स्तरमा प्रयोग गर्न प्रोत्साहन गरिरहेको जनाएको छ। यसैबीच विगत 6 वर्षमा 82,000 हेक्टर खेतीयोग्य जमीनमा रहेको छ। कृषि विभागका अनुसार आर्थिक वर्ष 76-77 आर्थिक वर्ष 82-83 82,043 हेक्टर खेतीयोग्य जमीन घटेको हो। धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ। तीव्र शहरीकरण, औद्योगिकरण, जग्गाको खण्डीकरण, बसाई सराई, बाँझो जग्गा बढ़दै जानु, सिंचाईको अभाव र जलवायु परिवर्तन, बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति अभाव हुँदा खेतीयोग्य जमीन क्रमशः घट्दै गएको विभागले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मी जमीन बाँझो छोड्ने क्रम बढ़दै जाँदा खेतीयोग्य जमीन घट्दै गएको बताउनुहुन्छ। खेतीयोग्य जमीन बाँझै छाडेर आन्तरिक बसाई सराईसँगै विदेश जाने क्रम बढ़दै गएकाले पनि वर्षेनी खेतीयोग्य जमीन घट्दै गएको उहाँको भनाइ छ। देशमा वार्षिक झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि अहिलेको उत्पादनको आधारमा करिब 10 लाख मेट्रिक टन धान अपुग हुने गरेको छ। माग अनुसार उत्पादन नहुनु, उपभोक्ताको खाने बानीमा आएको परिवर्तनसँगै मसिनो तथा बासनादार चामलको माग बढ़दा धान तथा चामलको आयात बढ़दै गएको तथ्याङ्कले देखाएको छ। आजका सबै जसो पत्र पत्रिकाले यी खबर छापेका छन्।
2: नेपालमा बर्ड फ्लू अब आकस्मिक महामारी मात्र नभई हरेक केही वर्षमा दोहोरिने मौसमी चुनौती जस्तै बन्दै गएको छ। यसले लामो समयदेखि किसान ठूलो मारमा पर्दै आएका छन्। 2065 सालदेखि अहिलेसम्म पछिल्ला 3 वर्ष बाहेक निरन्तर जस्तै देखिँदै आएको यो रोगले 18 वर्षको अवधिमा 34 लाख भन्दा धेरै पंक्षी र 55 लाख भन्दा बढ़ी अण्डा नष्ट हुँदा किसानलाई ठूलो क्षति भएको छ। यसले सरकार, पोल्ट्री व्यवसायी तथा किसानलाई बर्ड फ्लू विरूद्ध गम्भीर पूर्व तयारीमा जुट्नुपर्ने भएको छ। यो क्षेत्रमा लामो समयदेखि कार्यरत पशु चिकित्सक मणिप्रसाद सापकोटा अब गम्भीर तयारीमा नलागे किसानको थप क्षति हुने बताउनुहुन्छ। 2082 चैतदेखि शुरू भएको पछिल्लो प्रकोपले मात्रै 11 जिल्लामा ठूलो क्षति पुर्याएको छ भने पशु पंक्षी स्वास्थ्यसँगै जनस्वास्थ्य, जैविक सुरक्षा र अर्थतन्त्र समेत प्रभावित बनेको उहाँले उल्लेख गर्नुभयो। पछिल्लो पटक देखिएको बर्ड फ्लूका कारण कम्तीमा 6 लाख कुखुरा, 10 लाख अण्डा र 2 लाख किलो दाना नष्ट गरिएको पशु विभागले जनाएको छ। बर्ड फ्लूको सबैभन्दा ठूलो असर लेयर्स कुखुरा पालक किसानले भोगिरहेका छन्। नेपालमा करिब 50 लाख लेयर्स कुखुरा पालिएकोमा पछिल्लो संक्रमणका कारण 7 लाख लेयर्स कुखुरा मरेको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो। काठमाडौँ उपत्यका सहितका विभिन्न ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको हो। यो रोग कुखुरा र हाँस लगायतका पंक्षीहरूमा छिटै फैलिने अति संक्रामक रोग हो। बर्ड फ्लू मान्छेमा सर्छ कि सर्दैन अनि मासु र अण्डा खान हुन्छ कि हुँदैन भन्ने पनि धेरैलाई अन्यल छ। यसबारे साथी सम्झना महर्जनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरोरोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोध्नु भएको छ।
4: यो कुखुराबाट मानिसमा सर्ने गरे तापनि त्यति सहज रूपमा अथवा एकदम व्यापक रूपमा सरेको चाहिँ पाइएको छैन, मानिसबाट मानिसमा व्यापक रूपमा सरेको पनि पाइएको छैन। त्यति सहज रूपमा सरेको जस्तो नदेखे तापनि सरिसकेपछि र वास्तवमा लक्षण देखिसकेपछि यसको मृत्यु दर उच्च भएको हुनाले हाम्रो लागि चाहिँ अलिकति चिन्ताको विषय रहेको चाहिँ हामीले पाउँदछौँ।
5: के गरी बर्ड फ्लू मानिसमा छ भने लक्षण चाहिँ के देखिन्छ?
4: बर्ड फ्लूको लक्षण चाहिँ सामान्यतया जुन मौसमी रुगाखोकीमा हामीले देख्छौँ त्योभन्दा खास फरक हुँदैन। रुगाखोकी, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, जिउ दुख्ने, खसखसेला पखाला लाग्ने, ज्वरो आउने यी कुराहरूले हुन्, तर हाम्रो फोक्सोको यो तल्लो भाग भनौँ कडाखाको निमोनिया गराउन सक्ने क्षमता यसमा भएको हुनाले अहिले चाहिँ 50% भन्छौँ मानिसको चाहिँ मृत्यु भएको हाम्रो तथ्याङ्क भएको हुनाले गर्दाखेरि नै अब बर्ड फ्लूलाई चासोका साथ हामीले हेर्ने गरेको चाहिँ पाउँदछौँ।
5: पछिल्लो समयमा जुन ठाउँमा बर्ड फ्लू देखिएको छ र निसंक्रमण गरेका छन् यति हुँदाहुँदै पनि त्यो क्षेत्र भएर मानिसहरू हिँडुल गर्न पनि डराउने त्यो विषयमा चिन्ताहरू भएको पनि देखिन्छ, केमा सावधानी अप्नाउने त्यो क्षेत्रका मानिसहरूले?
4: तपाईँ हामीले एकदमै आत्तिनुपर्ने अवस्था होइन, एकपटक निर्मलीकरण गरिसकेपछि त्यो ठाउँबाट हिँड्ने नहुने, त्यहाँ जाने नहुने भन्ने केही पनि होइन। क्लोज कन्ट्याक्ट भन्छ नजिकको, जस्तो उदाहरणको लागि कृषक भयो, कुखुराहरू ढुवानी गर्ने समूह भयो, बिक्री वितरण गर्ने जो एकदमै लामो समय कुखुरा हाँसको नजिक रहने छ, त्यस्तै बच्चालाई काम गर्ने उहाँहरूको हकमा यो जोखिम पक्कै पनि छ। त्यसमा पनि अब तपाईँ हामी झन् निर्मलीकरण गरेको ठाउँबाट हिँड्ने नहुने, कतै के होला कि भन्ने डराउनु पनि तपाईँ हामीले चिन्ता या त्यो खालको मनमा कुरा लिनै हुँदैन भन्ने मेरो सुझाव नै छ।
5: अब यो बेला चाहिँ विशेष गरेर अब अण्डा मासु खान मिल्छ कि मिल्दैन भन्ने चिन्ता पनि छ, र कुखुरा मासु, हाँसको मासु र अण्डा चाहिँ खानै नमिल्ने हो अथवा के गर्नुपर्छ यो बेला?
4: पक्कै पनि यो बारेमा जानकारी हुनु पनि जरुरी छ जस्तो चाहिँ मलाई लाग्छ। प्रमुख आहार मध्येमा कुखुराको मासु पनि पर्छ र सँगसँगै प्रोटिनको मुख्य स्रोत नै भन्ने गरिन्छ, होइन, अण्डा पनि पर्छ, कुखुराको हाँसको अण्डाहरू हामीले प्रयोग मजाले गर्न सक्छौँ। यसमा तपाईँहरू कोही पनि चिन्तित हुनुपर्ने अवस्था छैन, सतर्क अप्नाउनु पनि एउटा मात्र स्रोत पर्छ, त्यो भनेको चाहिँ राम्रोसँग पकाएको हुनुपर्छ। अब कतिपयले हुन त अब हाफ बोइल खाने अण्डा यस्तो कुराहरू पनि छन्, तर त्यो होइन। अण्डालाई पनि हामीले राम्रोसँग पकाऊ, मासुलाई पनि राम्रोसँग पकाऊ। अब यो भन्दै गर्दाखेरि खास गरी चाहिँ भाइरस कम्तीमा पनि 70 डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुग्यो भने त्यसले गर्दाखेरि यो निस्कियो, त्यसले गर्दाखेरि चाहिँ तपाईँ हामीले जुन खाने मासु या अण्डा राम्रोसँग पकाएको छैन मजाले ढुक्क भएर खान सक्नुहुन्छ। म अहिले पनि डेली नै अण्डा खाने गर्छु र म ढुक्कसँग खान्छु, किन भन्दाखेरि मैले राम्रोसँग पकाएको छु। त्यसले गर्दा यो यस्तो कुराहरूमा तपाईँहरू आत्तिनुपर्ने अवस्था चाहिँ म केही पनि देख्दिनँ। कुखुराको मासु राम्रोसँग पकाएर खानुहोस्, अण्डा राम्रोसँग उमालेर राम्रोसँग पकाएको अण्डा खानुहोस्, तपाईँहरूलाई त्यहाँबाट बर्ड फ्लू लाग्दैन, तपाईँहरू ढुक्क हुनुहोला।
5: जो चाहिँ एकदमै क्लोज कन्ट्याक्टमा हुन्छ र विशेष जोखिम पनि हुन्छ नि बर्ड फ्लूको, उहाँहरूलाई सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ?
4: व्यक्तिगत सरसफाईलाई विशेष ध्यान दिनुहोस्, मास्क लगाउनुहोस् र हामीले जुन फ्लूहरूमा जसरी बस्ने उपायहरूको बारेमा कुराकानी गर्छौँ, मास्क लगाउने, हात साबुन पानी धुने, यी कुराहरू चाहिँ तपाईँहरू यदि अवलम्बन गर्नुभयो भने
2: उहाँ हुनुहुन्थ्यो शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
8: हर घर हुनेछ अयोध्य, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। सगरमाथा 12 पटक र माउन्ट केटु 7 पटक आरोहण गरिसक्नुभएका युवा पर्वतारोही सिद्धि घिसिङ 8 पटक माउन्ट केटु आरोहण गर्न गएको हप्ता पाकिस्तान पुग्नुभयो। सगरमाथा, आमा दब्बलम, इब्रस र किलिमन्जारो आरोहण पूरा गरिसक्नुभएका पासाङ शेर्पा र सगरमाथा, लोत्से, मकालु र आमा दब्बलम आरोहण गरिसक्नुभएका फुरा शेर्पा पनि नाङ्गा पर्वत र माउन्ट केटुमा इतिहास बनाउन पाकिस्तान पुग्नु भएको छ। उहाँहरू मात्रै होइन, यति बेला नेपालमा वसन्तकालीन आरोहण बन्द भएसँगै फुर्सदिला भएका शेर्पा आरोही तथा पथ प्रदर्शक नेपालमा आरोहणको सिजन सकिने बित्तिकै देश बाहिरका 8,000 मिटर भन्दा अग्ला हिमालमा डोरी टाँग्न र आरोहीलाई सघाउने कामका लागि युरोप, अमेरिका र पाकिस्तान जस्ता गन्तव्यमा पुगेका छन्। नेपाल पर्वतारोहण संघका महासचिव राजेन्द्र बहादुर लामाले नेपालमा आरोहण सकिएपछि विदेशमा हिमालमा आरोहण गर्न जाने क्रम पहिलेदेखि नै प्रचलनमा रहे पनि पछिल्लो समय कामकै खोजीका लागि विदेशी पर्वतारोही र पथ प्रदर्शकको संख्या वर्षेनी बढ्दै गएको बताउनुभयो। सगरमाथा, लोत्से, मकालु लगायतका हिमाल आरोहणका लागि बाटो बनाउने, डोरी टाँग्ने काममा संलग्न आयुषफल डाक्टरदेखि भरिया र अनुभवी पथ प्रदर्शकका रूपमा आरोहणमा सहजीकरण गर्दै आएका सक्रिय युवा काम र रोजी रोटीकै लागि बाह्य देश पुग्ने गरेका वहाँले बताउनु भएको छ। विदेशमा आरोहण गर्दै नेपाली शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: अब विदेशको खबर। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नागेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या 920 जना पुगेको विपद निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। 3,360 जना घाइते भएका छन्। उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिरहेका छन्। 2 शक्तिशाली भूकम्पबाट राजधानी काराकास सहित देशका विभिन्न भाग प्रभावित भएका छन्। घाइते भएकाको अस्थायी शिविरमा उपचार भइरहेको छ। 100 को संख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मी खटिएका छन्। यो 1 शताब्दीमा त्यहाँ आएको सबैभन्दा शक्तिशाली भूकम्प थियो, तर भूकम्प आउनुभन्दा केही क्षण पहिले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन्। गुगलको एन्ड्रोइड र एप्पलको आईओएस दुवैमा सरकारबाट भूकम्प, बाढ़ी पहिरो जस्ता संकटकालीन सूचना देखाउने विकल्प छ।
3: अब खेल खबर। फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई 4-1 गोलले पराजित गरेको छ। लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आएको विजेता बन्दै नकआउट चरणमा पुगेको हो। यो समूहबाट साबिक उपविजेता फ्रान्स सहित नर्वे यसअघि नै नकआउट चरणमा पुगिसकेका थिए। गैरातीको खेल समूह विजेता बन्नका लागि निर्णायक थियो। यो खेलमा फ्रान्सका उस्मान डेम्बेले ह्याट्रिक गरे। उनले खेलको 7, 20 र 32 मिनटमा गोल गरे। त्यस्तै फ्रान्सका लागि डिजायर डोएले दोस्रो हाफको इन्जुरी समयमा 1 गोल थपे। नर्वेका थेलो आस्कारले 1 गोल फर्काए। नर्वेले यो खेलमा एर्लिङ हालान्डलाई विश्राम दिएको थियो। यो विश्वकपमा यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्यानाडाका जोनाथन डेभिडले ह्याट्रिक पूरा गरेका थिए। विश्वकप फुटबलमा गैराती नै भएको अर्को खेलमा सेनेगलले इराकलाई 5 गोल अन्तरले हराएको छ। यो जितसँगै समूह आईमा 3 खेलबाट 3 अङ्क जोडेको सेनेगल तेस्रो स्थानमा छ। गोल अन्तर सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट 8 टोली मध्ये 1 बन्ने सम्भावना छ। यसका लागि अरू नतिजामा भर पर्नेछ। सेनेगल विश्वकप फुटबलमा एकै खेलमा 5 गोल गर्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। समूह आएको इराक बाहिरिएको छ। विश्वकप फुटबलमा अहिले समूह एचका 2 खेल भइरहेका छन्। अमेरिकाको हस्टन रंगशालामा नव प्रवेशी केप भडेर, साउदी अरब तथा मेक्सिको ग्वाडाल जारा रंगशालामा उरुग्वे र स्पेनले खेलिरहेका छन्। अहिले खेलको 38 मिनट चलिरहेको छ र केप भडे तथा साउदी अरेबिया, उरुग्वे र स्पेनले अहिलेसम्म गोलरहित बराबरी खेलिरहेका छन्। तालिकामा स्पेन 4 अङ्कसहित शीर्ष, समान 2 अङ्कसहित उरुग्वे दोस्रो तथा केप भडे तेस्रो र 1 अङ्कसहित साउदी अरब पुछारमा छ। त्यस्तै अहिले बिहान पाउने 9 बजे समूह जीका 2 खेल हुँदैछन्। क्यानाडाको बीसी प्लेस भ्याकुकुभरमा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रंगशालामा इजिप्ट र इरानले खेल्दैछन्। तालिकामा इजिप्ट 4 अङ्कसहित शीर्ष, समान 2 अङ्कसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अङ्कसहित न्यूजील्याण्ड पुछारमा रहेको छ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। मनसून भित्रिएको एक हप्ता भन्दा बढ़ी भइसक्दा समेत अझै सक्रिय हुन सकेको छैन। राम्रोसँग पानी नपर्दा गर्मी बढ़ेको छ। गैराती पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँमा पानी परेको छ। आज दिउँसो कोशी प्रदेशका तराई भेग तथा मध्य प्रदेशका थोरै ठाउँमा, बागमती गण्डक र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा आज पनि तातो लहर हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति कोशी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
3: भारतले नेपालबाट आयात हुने चियाको 20% खेपमा अनिवार्य नमूना परीक्षण गर्ने व्यवस्था यथावत राखेको छ, जसले नेपाली चिया निर्यात अझै सहज हुन सकेको छैन। सरकारी आश्वासनपछि झापा र इलामका बन्द चिया उद्योग भने पुनः सञ्चालनमा आएका छन्। चिया उद्योग खुले पनि निर्यात अन्यलमै रहेको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ्दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 749,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढ़ेर 30 पुगेको छ। देशभर आंगिक र सम्बन्धन प्राप्त गरी 1608 क्याम्पस रहेका खबर कान्तिपुरले लेखेको छ।
3: परम्परागत रूपमा सीमापार व्यापार गर्दै आएका दार्चुलाको व्यास गाउँपालिका क्षेत्रका व्यापारी चीनको तिब्बत ताक्लाकोट पुगेका छन्। मौसमी व्यापारका रूपमा भए पनि स्थानीय बासिन्दाले पुस्तौंदेखि ताक्लाकोटमा व्यापार गर्दै आएका छन्। यस वर्ष पहिलो पटक दार्चुलाबाट व्यापारी टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ।
2: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचार संहिता ल्याएको छ।
3: एमालेसँग संसद र सड़क दुवै मोर्चामा मिलेर अघि बढ़ने सार्वजनिक अभिव्यक्ति दिएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार भोलि काठमाण्डुमा लामो समयपछि एउटै मंचमा देखिँदै हुनुहुन्छ।
2: र जघन्य तथा गम्भीर बाहेकका अपराधका आरोपीलाई पक्राउ गर्नु पूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। काया कैरनमा अब पालो उखानको
3: मान्छे उमेरले होइन कर्मले बाँच्छ।
2: सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच रासोपाको नयाँ नेतृत्व चयन केही कमी कमजोरी भएको स्वीकार्दै आउँदो महाधिवेशनमा सुधार गर्ने लामी छानेको प्रतिबद्धता।
2: राजदूत बन्न करिब 2700 दौड़, खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति खोज्ने प्रयास। राहदानी मौलदात सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ राहदानी प्रयोगमा अन्योल।
3: राम्रोसँग पानी नपर्दा असार दोस्रो हप्तासम्म 11% मात्रै रोपाई, खेतीयोग्य जमिन घट्दै बर्ड फ्लूले किसानलाई क्षति।
2: भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नाग्यो, स्मार्ट फोनबाट पूर्व सूचना आयोगको प्रयोगकर्ताको दावी।
3: र विश्वकप फुटबलमा उस्मान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता, सेनेगलले इराकलाई 5 गोल अन्तरले हरायो, अहिले 2 वटा खेल चल्दै।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। ट्राफिक प्रहरीले ड्यूटीको बेला कसैसँग हात मिलाए कार्यवाही हुने प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा आयोजना ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने मोटरसाइकलवालालाई जरिवाना तिराउन कागजमा लेख्दैछन् अनि ती मोटरसाइकलवाला भन्दैछन् चीट नकाटौंस है नत्र हात मिलाइदिउँला नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: को भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: सिनसिनमा बिजुली बत्ती जाने समस्याले सुर्खेत सहित कर्णालीका उपभोक्तालाई शास्ति 132 केभीमा समस्या नभएको आयोजना प्रमुखको दावी।
1: विभिन्न नगरवासीले अब अनलाइनबाटै घर तथा भवन निर्माण अनुमति लिन सके, कागजी झन्झट हटाइदे।
0: हुम्लाका स्थानीयमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा 5 जना विरूद्ध पक्राउपर्जी जारी।
1: र विश्वकप फुटबलमा अहिले स्पेन र उरुग्वे तथा खेप भडेर साउदी अरेबिया भेट्दै फ्रान्स समूहका सबै खेल जित्न सफल, सेनेगलले इराकलाई हरायो। हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। वीरेन्द्रनगरवासीले अब अनलाइनबाटै घर तथा भवन निर्माण अनुमति पत्र लिन सक्ने भएका छन्। नगरपालिकाले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने लक्ष्यसहित इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम औपचारिक रूपमा संचालनमा ल्याएको छ। एक कार्यक्रमका बीच नगर प्रमुख मोहनमाया ढकालले यो प्रणालीको उद्घाटन गर्नुभएको छ। कर्णाली प्रदेशमै पहिलो पटक शुरू गरेको यो सेवा देशभरका सीमित नगरपालिका मध्ये एक नगरपालिकामा रहेको जनाएको छ। सेवा साउन 1 गतेदेखि पूर्ण रूपमा लागू हुने नगरपालिकाले जनाएको छ। नगरपालिकाले यो सँगै एकीकृत नगरपालिका सूचना प्रणाली पनि संचालनमा ल्याएको छ। यी दुवै प्रणालीले वीरेन्द्रनगरलाई डिजिटल सुशासनतर्फ अग्रसर गराउने विश्वास समेत लिएको छ। एबीपीएस प्रणाली मार्फत सेवाग्राहीले घर तथा अन्य भवन निर्माण अनुमति लिन आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइनबाट नै पूरा गर्न सकिने भएको छ। यो प्रणाली मार्फत भवनको नक्सा पेश गर्ने, आवश्यक कागजात अपलोड गर्ने, शुल्क बुझाउने, निवेदनको अवस्था अनलाइनबाट हेर्ने तथा अन्तिम स्वीकृति प्राप्त गर्ने सुविधा उपलब्ध हुनेछ। नगर प्रमुख ढकालले डिजिटल प्रविधिको प्रयोगले नगरपालिकाको सेवा प्रणालीमा उल्लेखनीय सुधार ल्याएको बताउनुभयो। उहाँले अब सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था हट्ने उल्लेख गर्दै प्रविधिको प्रयोगले कामलाई अझै सजिलो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले वीरेन्द्रनगरलाई प्रविधि मैत्री नगर बनाउने अभियान तीव्र रूपमा अघि बढ़िरहेको बताउँदै पश्चिम नेपालमै उत्कृष्ट नगरपालिका बनाउने लक्ष्यसहित काम भइरहेको बताउनु भएको छ। उहाँले यो प्रणाली लागू भइसके सेवाग्राहीले घरमै बसेर आवेदन दिन, प्रक्रिया ट्र्याक गर्न र स्वीकृति लिन सक्ने भएकाले सेवा लिन पनि सहज हुने बताउनु भएको छ। कार्यालयमा पटक पटक धाउनुपर्ने बाध्यता घट्ने, सेवाग्राहीहरूमा सेवा प्रवाहमा पारदर्शिता बढ़ने तथा समय र लागतको बचत हुने पनि बताइएको छ। भवन निर्माण अनुमति प्रक्रियामा हुने ढिलासुस्ती, कागजी झन्झट र अनावश्यक मानवीय हस्तक्षेप पनि कम हुने विश्वास गरिएको छ। नगरपालिकाका प्राविधिक कर्मचारीहरूले प्रणाली मार्फत नक्सा परीक्षण, प्राविधिक मूल्याङ्कन तथा स्वीकृति प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन गर्न सक्ने भएका छन्। यसले अभिलेख व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
1: घोलपुर सुर्खेत 132 केबी विद्युत प्रसारण लाइन सञ्चालनमा आएपछि निकै हौसिएका सुर्खेत सहित प्रणालीका उपभोक्ता फेरि निराश बनेका छन्। उखरमाउलो गर्मीले सताएको बेला छिनछिनमा बिजुली बत्ती जाने समस्याले उनीहरूलाई झन चिढाएको छ। ढाड सकिने गरी महसुल लिने तर सेवा चाहिँ नदिने भन्दै उनीहरूले सामाजिक सञ्जाल मार्फत कहिलेसम्म यो शास्ति भोग्नुपर्ने हो भन्दै प्रश्न समेत गरिरहेका छन्। अहिले पनि छिनछिनमा बत्ती जाने, पंखा राम्रोसँग नघुम्ने, फ्रिज मोटर राम्रोसँग नचल्ने जस्ता समस्या कायम रहेको भन्दै उनीहरूले यस्ता समस्या तत्काल समाधान गर्न माग गरेका छन्। यसैबीच मैले कोलपुर सुर्खेत 132 केबी विद्युत प्रसारण आयोजनाका प्रमुख रवि चौधरीलाई 132 विद्युत प्रसारण लाइन सञ्चालनमा आउँदा पनि किन समस्या जस्ताको त्यस्तै रहेको भनेर सोधेको छु।
2: हाम्रो सर्भिस स्टेसनमा अब त्यस्तो समस्या छैन, भोल्टेजको सर्भिसको फिडरहरू ओभरलोडहरू भएर हुन सक्छ त्यो चिजहरू, त्यो सम्बन्धित डिस्ट्रिब्युसन अफिसले उहाँहरूलाई कुरा राख्नुभयो भने त्यसको लागि उहाँहरूले समाधान गर्नुहुन्छ।
1: भनेको यहाँले यो भनिरहनु भएको छ कि 132 केबी प्रसारणको लाइनमा समस्या छैन भनेर हामीले बुझ्नु पर्यो त्यसो भए?
2: हजुर, 132मा समस्या छैन, त्यहाँसम्म सर्भिस सिस्टम ठिक छ। अब जस्तो छ कि अब पहिला चाहिँ अब सुर्खेतको पपुलेसन पनि धेरै थिएन है, अहिले पपुलेसन पनि बढेर आयो, अब पुरानो लाइन पनि पुरानो छ, अब फिडरहरू पनि ओभरलोड छ कि जस्तो क्यापासिटी भन्दा बढी भएपछि समस्याहरू आउने हो, त्यसको लागि केही दिन लाग्छ, उहाँहरूले गरिराख्नु भएको छ। त्यो हाम्रो सुर्खेत डिस्ट्रिब्युसन अफिस छ नि हाम्रो
3: सुर्खेत वितरण केन्द्र,
2: वितरण केन्द्र, उहाँहरूले चाहिँ त्यो सम्बन्धी कामहरू गरिराख्नु पर्छ। तत्कालीन नभए पनि 5-6 महिनापछि त्यो चिजहरू आफै सुधार भएर जान्छ। उहाँले लागिराख्नु भएको छ त्यसको म्याथीहरू थप्ने, अरू लोडहरू हेर्ने, ब्यालेन्स गर्ने, त्यो काममा लागिराख्नु भएको छ। केही दिनपछि त्यो समस्याको पनि समाधान हुन्छ।
1: अब त्यही त अहिले यहाँले सामाजिक सञ्जालहरूमा पनि देख्नु भएको होला, र एकातिर गर्मी बढ्दो छ, त्यही बेलामा बत्ती अनियमित छिनछिनमा गइरहेछ, आयो गयो भइरहेछ, आयो गयो भइरहेछ, आउँदा पनि लो भोल्टेज छ, पंखा चल्दैन भन्ने खालका गुनासाहरू सामाजिक सञ्जालभरि व्याप्त रहेका छन्।
2: पुष्कर कार्यक्रमले पनि आफ्नो सुधारको कार्यान्वयन अगाडि बढाएको छ, त्यस सम्बन्धी त्यो वितरण केन्द्रलाई पनि हामीले सम्पर्क गरेर त्यो कुरा राखेर चाहिँ हुन्छ। त्यसको बारेमा हाम्रो सर्वोच्च सुनवाई अहिले त्यस्तो कुनै पनि समस्या भोटिङको समस्या देखिँदैन।
1: अब यहाँनिर यो जसरी बडो व्यग्र प्रतीक्षाका साथ 132 केभी लाइन प्रसारण सञ्चालन गरियो, त्यो चाहिँ सञ्चालनमा आएको केही महिनामै पोल ढल्न पुग्यो, त्यसमा थुप्रै मान्छेहरूले प्रश्न उठाउन थाले, यो गुणस्तर अनुसार काम भएन, यसरी कच्चा काम कसरी गरियो भनेर भन्दा यहाँ आयोजना प्रमुखको हिसाबले के भन्नुहुन्छ?
2: तपाईँको वनमा ठुल्ठुला रुखहरू छ, टावरको क्यापासिटी भन्दा पनि ठुला ठुला अब 200-300 वर्ष पुरानो रुखहरू हावाहरूले गर्दा ढलेर त्यो भएको हो। त्यो हाम्रो ठाउँमा होइन, अरू ठाउँमा पनि त्यस्ता घटनाहरू अब प्राकृतिक घटनाहरू हो, त्यसमा हाम्रो डिजाइनमा अरू काममा त कुनै पनि समस्या चाहिँ छैन।
1: त्यति बेला चाहिँ अलिकति हामीले पूर्वानुमान गर्न सकेनौ कि त वन जस्तै रुखहरू खाली गराउनु पर्ने थियो, कति हो मापदण्ड अनुसार त्यो खाली गराएको भए यो क्षति हुन्थेन?
2: 12 डब्लु 18 मिटर छ हाम्रो,
1: हजुर,
2: 12 डब्लु भन्दा बाहिर पनि खानेहरू छुन पाउँदैन, काट्न पाउँदैनौँ। त्यसको लागि पनि अरू यो चिजहरू पनि गर्नुपर्ने रहेछ भन्ने हामीले लगाएको छ। त्यसको लागि हामीले पनि एउटा त्यो रुखहरू चाहिँ भविष्यमा त्यो हुन सक्छ, अरू जानकारी गर्न सक्छ, त्यसको लागि हामीले एउटा प्रतिवेदन चाहिँ अहिले पठाएको छौँ।
1: अब आउँदा दिनमा चाहिँ हावाहुरी आउँदा यसरी पोल नढलोस् भनेर अथवा त्यो ढल्न सक्ने जोखिम कहाँ कहाँ छ, त्यसको समाधानको लागि के पहल भइरहेको छ?
2: त्यो हामीलाई थाहा हुँदैन, जस्तै रुखभित्र अब भित्रै त्यसको क्यान्सर लागि आउँछ, सरे आउँछ, त्यो त मान्छेले हेरेर कसैले थाहा पाउने चिज होइन।
1: ए हजुर,
2: त्यो प्राकृतिक घटनाहरू कसैको कन्ट्रोलमै हुन्छ, भोलि भुचालो होला के होला, त्यो हामीलाई पूर्व जानकारी हुँदैन नि त्यस्तो चिजहरूको।
1: हजुर,
2: यो हुँदैन भने चाहिँ भन्नै सकिँदैन। त्यसको लागि अरू चाहिँ विकल्पहरू चौरीको रहेका रुखहरूको आगामी काट्ने काम हामीले गरेका छौँ अहिले। अति भित्र रुखभित्रैबाट सड्या चाहिँ केही छ भने त्यसको चाहिँ हामीसँग नै हुँदैन।
1: उहाँ हुनुहुन्थ्यो 132 केभी विद्युत प्रसारण आयोजना प्रमुख रवि चौधरी। सुर्खेत लगायत कर्णाली क्षेत्रमा विद्युत अनियमितता हुनुको कारण लगायतका विषयमा हामीसँग कुरा गर्दै धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम।
4: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
5: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवातसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
6: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
4: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
6: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
5: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
4: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
6: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौं जुटौं। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउं।
5: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
3: अशोक साल त ढुक्क नारे बत्ती
7: हा त पोर्सालिक बात सम्झोट आम्मिन्दो लक्टेर हरबरा पानी बस्तबेर अस्ट्रिक चिमचाम कहाँ र सिक्दा त सोचो त लट्टिक टिपकम घर डान डान पानी बर्ष टिकी मन छटपटाए लाग
3: हा त धन्न ब्यालम्ब टिक टिकम से सुरक्षित ठाउँमा सरली नारे बत्ती
7: हा हो बदा
8: बर्खक ब्यालमा बहिने ढ्यार जोखिम रहत उहमार बहिया से बचकला पहिला सावधानी अपनाए लड्डा खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ढ्यार हुलकोर से पानी ढिका के पी स्वच्छता में ख्याल करी
9: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
10: यो हो तपाईको आफ्नै रेडियो रेडियो टाइगर 99.2 मेगाहर्ज।
11: डाक्टर प्रवीण योगी अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटीगरको क्यान्सरको जाँचका साथै पाटीगर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
13: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
14: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
15: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिनछिनमा बत्ती जाने समस्यालाई सुर्खेतसहित प्रणालीका उपभोक्तालाई शास्ति 132 केबीमा समस्या नभएको आयोजना प्रमुखको दावी, वीरेन्द्रनगरवासीले अब घरबाटै अनलाइनबाटै घर तथा भवन निर्माण अनुमति लिन सक्ने, कागजी झन्झट हटाइँदै लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। कालीकोटमा नदी खुलाबाट ढुङ्गा गिटी बालो लगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न रोक लगाएको हो। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य हुँदै आइरहेको र पटक पटक जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले कानून बनाएर मात्र कानूनसम्मत रूपमा उत्खनन तथा उपयोग गर्न निर्णय भएकोमा त्यसको पालना नभएका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। नौवटै स्थानीय तहलाई कानून निर्माण गरेर नदीजन्य पदार्थ उत्खनन गर्न पटक पटक ताकेता गरे पनि त्यसको उल्लंघन गरेका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्लाधिकारी तथा सूचना अधिकारी जनक शर्माले बताउनुभयो। ढुङ्गा गिटी बालुवा उत्खनन गरी बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम भदौ मसान्तसम्म उत्खनन तथा संकलन गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको उहाँको भनाइ छ। उहाँले यो निर्णयको विपरीत हुने गरी नदी वा खोला क्षेत्रमा कुनै नदीजन्य पदार्थको चोरी निकासी तथा अवैध उत्खनन वा संकलन गरेको पाइएमा कारण बमोजिम कडा कार्यवाही हुने बताउनु भएको छ। हिउँदोभरि स्थानीय तहहरूले आवश्यक कानून नै नबनाई प्राकृतिक स्रोतको मनपरी दोहन गरिरहेको अवस्थामा वर्षायाममा आउन सक्ने बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदको जोखिमलाई समेत न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय निर्णय लिएको जनाएको छ।
1: बाजुरा र हुम्ला जिल्लाका स्थानीय बीच लामपाटा च्याचोर र रानी थर्कको सीमा विवादलाई लिएर हुम्लाका स्थानीयवासीमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा पाँचजनालाई पक्राउपुजी जारी गरिएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लामा मुद्दा दर्ता भए लगतै जिल्ला प्रशासन कार्यालय हुम्लाले घटनाका आरोपी विरूद्ध पक्राउपुजी जारी गरेको हो। क्वाडीमा गाड़ीमा यात्रा गरी हुम्लातर्फ आउँदै गरेका यात्रुलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै बाजुराका पाँचजना स्थानीय विरूद्ध पक्राउपुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जंगबहादुर सिंहले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार पक्राउपुर्जी जारी गरिएको र जिल्ला प्रहरी कार्यालय बाजुरामा पठाइएको पनि उहाँले बताउनु भएको छ। यो मुद्दाको छानबिन जिल्ला प्रशासन कार्यालयबाट हुने कानूनी व्यवस्था रहेको छ। पाँचैजना आरोपीलाई बाजुरा प्रहरीले पक्राउ गरी हुम्ला पठाउने र उनीहरूलाई जतिसक्यो चाँडो नियन्त्रणमा लिन बाजुरा प्रहरी सक्रिय भइरहेको पनि प्रहरी निरीक्षक सिंहले दावी गर्नुभएको छ। अभद्र व्यवहार मुद्दाका आरोपीहरूमा बाजुराको हिमाली गाउँपालिका पाँचका 45 वर्षीय नरबहादुर गुरूङ, 35 वर्षीय विनोद बुढा, 35 वर्षीय दलबहादुर मल्ल, 45 वर्षीय चिनबहादुर मल्ल र 45 वर्षीय नरबहादुर गुरूङ रहनु भएको छ। उहाँले गत जेठ 7 गते बाजुराको धुलाचौर बन्द भइरहेका बेला स्थानीय प्रशासनको प्रयासमा बन्द खुलाएर सवारी साधन सञ्चालन भएपछि दुई जिल्लाको सिमाना कवाड़ीमा हुम्लाका यात्रुलाई कुटपिट गर्ने, लखेट्ने र अपशब्द बोल्ने काम गरेको आरोप लगाइएको छ। घटनाका पीड़ित 3 जनाले प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएपछि प्रहरीले पक्राउपुर्जी जारी गरेको हो। यस कसुरमा प्रमाणित भएमा 20,000 रूपियाँसम्म जरिमाना र 1 महिनादेखि 1.5 महिनासम्म कैद सजाय हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ।
0: बालबालिकाको खानपान, स्वास्थ्य जाँच र सरसफाईमा पर्याप्त ध्यान नपुग्दा धेरै बालबालिकाहरू कुपोषणको शिकार बन्दै गइरहेको बेला दैलेखमा स्वास्थ्य सुधारका लागि भन्दै स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम सञ्चालन गरिएको छ। प्रतियोगितामा मिलन गुरूङ प्रथम, आयांश थापा द्वितीय, सचिन खड्का तृतीय र सुमन थापाले सान्त्वना स्थान हासिल गर्नु भएको छ। प्रतिस्पर्धामा उत्कृष्ट भएका बालबालिकाहरूलाई पोषणयुक्त सामग्री सहित पुरस्कृत गरिएको छ। विजेता बालबालिकाहरूलाई स्वास्थ्य र पोषणमा सहयोग पुग्ने गरी प्रति व्यक्ति 1,500 रूपियाँ बराबरको सामग्री वितरण गरिएको छ। पुरस्कार स्वरूप उनीहरूलाई अण्डा, नुन, तेल, दाल, स्याउ, केरा र साबुन जस्ता खाद्यान्न तथा सरसफाईका सामग्रीहरू प्रदान गरिएको लाकुरी स्वास्थ्य चौकीले जनाएको छ। मातृ शिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नपुग्दा बालबालिकाको स्वास्थ्य अवस्था बिग्रदै गएको अवस्थालाई मध्यनजर गर्दै दैलेखको डुंगुसेर गाउँपालिकामा स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम सञ्चालन गरिएको हो। समुदायमा स्वास्थ्य र सरसफाईमा उचित ध्यान नदिँदा धेरै आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको लाकुरी स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण विष्टले बताउनुभयो। यस्तै जोखिमलाई न्यूनीकरण गर्न र अभिभावकमा बाल स्याहारप्रति थप उत्प्रेरणा जगाउन यो बहुआयामी कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। विभिन्न सूचकका आधारमा मूल्याङ्कन प्रति सप्रदीका लागि बाल बालिकाको पोषण र सरसफाईको अवस्था, बाल स्याहारप्रति अभिभावकको बुझाइ, संवेदनशीलता र व्यवहार मापन गर्ने विभिन्न सूचकहरू निर्धारण गरेको छ। बच्चा बिरामी हुँदा स्वास्थ्य संस्था लगे नलगेको, नियमित खोप लगाएको, उमेर अनुसारको तौल र पाखुराको नाप, घरमा शौचालयको निर्माण र प्रयोग, जन्मान्तर कायम गरेको, अनिवार्य रूपमा स्वास्थ्य संस्थामा बच्चा जन्माएको र पोषणयुक्त खानेकुरा खुवाएको जस्ता व्यावहारिक पक्षलाई मुख्य सूचक बनाइएको थियो।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम
16: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
17: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
18: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
16: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
18: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
17: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज।

0: केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
2: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै शल्यक्रिया सेवा,
1: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
2: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
1: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
3: रेडियो भेरी एफएम।
4: तपाईले सबैको मन छुने रेडियो, रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, संवाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई

0: नर्वेलाई 4-1 गोलअन्तरले पराजित गरेको छ। खेल अघि नै दुवै टोली अन्तिम 32 प्रवेश गरिसकेकाले जितसँगै फ्रान्स समूह विजेता र नर्वे उपविजेता बनेका हुन्। अर्लिङ हालान्ड र क्लेम एम्बाप्पे बीचको प्रतिस्पर्धात्मक अपेक्षा गरिए पनि नर्वेका प्रशिक्षक स्टाल सोलवाकेनले हालान्ड सहित पहिलो रजाईका 10 खेलाड़ीलाई विश्राम दिनुभएको थियो। फ्रान्सले 7 मिनटमै अग्रता लियो। केलेन एम्बाप्पेको पासमा डेम्बेलेले उत्कृष्ट फिनिश गर्दै गोलको खाता खोल्नुभयो। 20 मिनटमै तीव्र प्रति आक्रमणलाई सदुपयोग गर्दै उहाँले व्यक्तिगत दोस्रो गोल गर्नुभयो। नर्वेले 21 मिनटमा गोल गर्दै खेल 2-1 अन्तरमा झारे पनि डेम्बेलेले 32 मिनटमा अर्को गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गर्नुभयो। दोस्रो हाफमा नर्वेले खेलमा फर्कने केही अवसर पाए पनि सदुपयोग गर्न सकेन। युर्गेन स्ट्रान्टले पेनाल्टी सदुपयोग गर्न सक्नु भएन भने फ्रान्सले इन्जुरी समयमा डिजिरे डुबेको हेडर मार्फत चौथो गोल गर्दै 4-1 सहजय दर्ता गर्यो। यी समूहमा रहेको अर्को खेलमा इराकलाई 5-0 हराउँदै सेनेगलले उत्कृष्ट तेस्रो टोलीको रूपमा नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ। यसका लागि उसले अब अन्य खेलको नतिजा कोर्नुपर्नेछ। अब फ्रान्सले जुन 30 न्यू जर्सीमा समूहको तेस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ भने नर्वेले डालासमा आइभरी कोस्टको सामना गर्नेछ। यसै गरी आजै पाउने 9 समूह जीका 2 खेल हुँदैछन्। क्यानाडाको बीसी प्यालेसमा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रंगशालामा इजिप्ट र इरान बीच खेल हुँदैछ। तालिकामा इजिप्ट 4 अंकसहित शीर्ष स्थानमा समान 2 अंकसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंकसहित न्यूजील्याण्ड पुछारमा रहेका छन्। खेल खबरसँगै रेलाई बिहानको भेरी खबर सकियो। बिदाउन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
1: छिनछिनमा बिजुली बत्ती जाने समस्याले सुर्खेत सहित कर्णालीका उपभोक्तालाई शास्ति। 132 केबीमा समस्या नभएको आयोजना प्रमुखको दावी।
0: गृहनगरवासीले अब अनलाइनबाटै घर तथा भवन निर्माण अनुमति लिन सक्ने, कागजी झन्झट हटाइदिने।
1: हुम्लाका स्थानीयमाथि कुटपिट तथा अवैध व्यवहार गरेको आरोपमा 5 विरूद्ध पक्राउ पर्जी जारी।
0: र विश्वकप फुटबलमा अहिले स्पेन र उरुग्वे तथा केप भर्डे र साउदी अरेबिया भिड्दै फ्रान्स समूहको सबै खेल जित्न सफल। सेनेगलले इराकलाई हरायो। हस्तरीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै दिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: ए रामलौटन भाइ, के गर्दैछौ?
4: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
5: हजुर,
4: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
5: हस् बाबा।
3: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
4: 21 कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
3: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
4: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
3: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
4: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
3: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
4: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
6: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
7: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।

0: छिरिङ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
3: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
3: यही असार 13 गते शनिबारको दिन
2: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97517।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज छैन।

0: प्याजका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-2229 र 98-605-2229।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सिंह।

0: Media. पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असार 13 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
3: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
4: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हाट जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
5: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ अव्यतीत रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषवादी बार राशि फल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयास गर्छु। कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा छु। कार्यक्रममा तपाईँ फोन गर्दा आजबाट तपाईँसँग दोहोरो कुराकानी रहनेछ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास म लागिरहेका छौं। यतिखेर हामीलाई सीधा सम्पर्कमा भने तपाईँ आउन सक्नुहुनेछ, कोही जिज्ञासु बन्दै त कोही आफ्ना मनका कुराहरू पोख्दै आउन सक्नुहुन्छ। कार्यक्रमको शुरूवाती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग अनि आजको ग्रह गोचर बारे

0: आज मिति 2083 साल आज असार 13 गते आज शनिबार तदनुसार ईस्वी सन् 2026 जून 27 तारीक नेपाल सम्मत 1146 तचलाथ रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु रहेको छ। आज शुद्ध ज्येष्ठ शुक्ल पक्ष परम पवित्र पावन दिन आज विशेष गरी शुद्ध ज्येष्ठ शुक्ल पक्षको पवित्र दिन छ। त्रयोदशी 49 घड़ी 2 पला आज 24 बजेर 49 मिनटसम्म अनुराधा नक्षत्र 44 घड़ी 38 पला 23 बजेर 3 मिनटसम्म साध्ययुग 22 घड़ी 28 पला कौलपकरण 16 घड़ी 42 पला भने आज आनन्द युगमा अमृत युग रहेको छ। आजको निर्माणको समय 34 घड़ी 34 पला बिहान सूर्योदय पाँच बजेर 12 मिनट जाँदा भयो। साँझ सूर्यास्त ठिक 7 बजेर 2 मिनट जाँदा रहनेछ। आज शनि प्रदोष व्रत रहेको छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु आजका तपाईँका दिनले के भन्छन्, कसरी तपाईँका दिनहरू अगाडि बढ्छन्। ग्रह गोचर सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् भने चन्द्रमा यतिखेरको अवस्थामा वृश्चिक राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा मंगल वृष राशिमा, बुध ग्रहको अवस्था मिथुन राशिमा, शुक्र ग्रह आज यतिखेर कर्कट राशिमा, बृहस्पति पनि कर्कट राशिमा हुँदै गर्दा शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा प्रस्तुत गर्छु। तपाईँका राशिले के भन्छन्, तपाईँका दिनलाई कसरी व्यतीत गर्न सकिन्छ, राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि आजको दिनमा सुखद योगहरू रहेका छन्। मन हर्षित र प्रसन्न रहने योगहरू पनि देखिएका छन् भने आठौं चन्द्रमा भएकाले कहिलेकाहीँ पारिवारिक समस्या पनि आइपर्न सक्ने सम्भावनाको योग छ। वृष राशि हुनेको लागि गर्दै आएका कामबाट सकारात्मक ऊर्जा प्राप्त रहन्छ। नबनेका कामहरू बन्दै जान सक्ने योग छ। प्रेममा सफलता हात पर्दै जाने योगहरू राशिबाट संकेत देख्न सकिन्छ। मिथुन राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनुका साथ साथमा गरेका लगानीहरू सकारात्मक छन्। पठन पाठनमा शुभ यात्रा भने फलदायक हुन सक्ने योग छ। तर छैटौं ग्रहले शत्रु भने प्रसन्न नरहन सक्छन् है। आफ्नो कुरा काटेको संख्यामा वृद्धि हुँदा एकदम ध्यान दिएर अगाडि बढ्नु राम्रो हुन्छ। सोचेका कामहरूबाट तपाईँको लागि राम्रो हुने खालको योग देख्न सकियो। मन परेका व्यक्तिहरूसँग भेटघाट हुने योग छ। आजको दिनमा उन्नति अनि प्रगति तपाईहरूको लागि राम्रो रहने खालको योगहरू पनि देख्न सकिन्छ। मन परेका व्यक्तिहरूसँग पनि प्रसन्न राशिबाट संकेत देख्न सकिन्छ। सिंह राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्त रहने योग छ। लामो दूरको यात्राहरू पनि सहज हुन्छ। तपाईँले सोचेका कामहरूबाट सकारात्मक ऊर्जा पनि प्राप्त रहन्छ। सोचेका काममा अलिकति अप्ठ्यारो स्थिति आइपर्न सक्ने योग छ। यात्रा बिग्रिने योग छ। राजनैतिक अवस्थामा पनि केही हलचल हुन सक्ने योग रहेको छ। आजको दिनबाट हेर्दा अलिकति ग्रहहरूमा सकारात्मक ऊर्जा नमिलेको जस्तो आजको राशिबाट संकेत देखिएको छ भने मान सम्मानमा पनि वृद्धि राशिबाट संकेत देख्न सकिन्छ। तुला राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्त रहने योग छ। इष्टमित्रहरूले साथ र सहयोग गर्ने खालका योगहरू पनि राशिमा संकेत देख्न सकियो। मन परेका व्यक्तिहरूसँग भेटघाट आजको राशिबाट संकेत राशिमा देख्न सकिन्छ। वृश्चिक राशि हुनेको लागि लग्नमा चन्द्रमा छन् तर पनि काममा भने असहज वातावरणको लागि संकेतहरू देखिएका छन्। मान सम्मानमा पनि इज्जतहरूमा पनि अलिकति प्रशंसा भए तापनि मन भने अलिकति चित्त नबुद्ध हुन सक्छ। अरूको इशारामा गरेका कामबाट अलिकति आघात हुनेछ भने सकारात्मक ऊर्जाको लागि उन्नति र प्रगतिमा अगाडि बढ्दा शुभ राशिमा संकेत देख्न सकिने योग रहेको छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनेछ। आर्थिकता केका कामहरूबाट पनि सकारात्मक हुँदा मन भने हर्षित रहने योग देख्न सकिन्छ। इष्टमित्रहरूको साथ र सहयोगले गर्दा काममा सकारात्मक ऊर्जा प्राप्त राशिमा संकेत छ। मकर राशि हुनेको लागि दैनिकी कामबाट सकारात्मक ऊर्जा हुनुका साथ साथमा मान सम्मानमा पनि वृद्धि रहने योग छ। लामो दूरको यात्राहरूबाट पनि सकारात्मक हुँदा मन भने हर्षित नै रहन सक्ने योग राशि मकरलाई देख्न सकिन्छ। गुमेका धनहरू हात पर्न सक्छन्। घरमा अतिथिहरूको आगमन छ। धार्मिक क्षेत्रमा मन जाने योग राशिमा संकेत छ। र अन्त्यमा मीन राशिको लागि भने गर्दै आएका कामबाट पनि सकारात्मक हुने योग रहेको छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ। आजको दिन तपाईँको लागि सकारात्मक बनेर जाने योग रहेको छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तुम आफ्ना गया दिनकी र आफ्नो दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भौति जानकारी भएका भौति वर्ष अगाडिबठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यमबठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधिबठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गर्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउने लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। हरेक दिन झैं आज पनि उपस्थित छु र तपाईसँग हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष कुराहरूलाई यहाँबाट जानकारी दिन्छौं। यतिखेर कोही जिज्ञासु आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। ए प्रभु, राधे राधे, ए भगवान, जय श्री कृष्ण भन्दै थियो। उहाँको फोन डिस्कनेक्ट भइरहेको छ। हामी प्रत्यक्ष रूपमा कुराकानीमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीमा हुनुहुन्छ, कोही हुनुहुन्छ। राधे राधे हजुर।
1: राधे राधे, श्री राधे।
0: श्री राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु?
1: म शङ्खुवासभा
0: एफएम सुन्दै हुनुहुन्छ। कुन गाउँमा हुनुहुन्छ तपाईँले शङ्खुवासभाको?
1: शङ्खुवासभाको सिम्टोङ एक।
0: अहिले कार्यक्रममा सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन हजुर कार्यक्रम?
1: सुन्दैछु गुरुजी।
0: कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुहुन्छ तपाईँ त्यहाँ?
1: शङ्खुवासभा 95.5।
0: ओहो, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ हजुर?
1: श्रीमतीको हो।
0: साल महिना गते समय भनिदिनु त।
1: 2035 साल।
0: 2035 साल
1: पुष महिनाको 6 गते।
0: 2035 साल पुष महिनाको 6 गते
1: बिहिबार
0: कति बजे?
1: रातिको 11:36 गुरु।
0: कुन जिल्लामा भयो जन्म?
1: शङ्खुवासभामा हो।
0: शङ्खुवासभा जिल्लामै हो भएको जन्म चाहिँ?
1: हजुर।
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने पूर्व फाल्गुनी नक्षत्रको चौथो पावबाट नाम जुड्ने देखिन्छ। राशिको नाम टूबाट टुका कुमारी अथवा टुका लक्ष्मी नाम आउँछ, सिंह राशि हुन्छ। लग्न कन्या छ, बोली राम्रो छ, वचन राम्रो छ, परिवारमा राम्रो छ, बृहस्पतिले एकदम राम्रो साथ दिइरहेको छ। तर त्यति हुँदाहुँदै पनि मांगलिक दोष चौथोमा परेको छ, कहिले काहीँ एकदम रिसाउनुहुन्छ होइन, झर्किनुहुन्छ कहिले काहीँ होइन?
1: हजुर हजुर।
0: अलिकति यो सामान्य मांगलिक दोषको शान्तिहरू गराउँदै अगाडि बढ्नु होला। अन्य कुराको लागि राम्रो छ, अहिलेको अवस्थामा उहाँलाई जस्तो नराम्रो ग्रहहरू छैन, राम्रै छन् ग्रहहरू, आत्तिनु पर्ने ग्रहहरू छैन। अब यो 49 वर्ष पछाडि भने संकटा भन्ने कुरा चल्नेछ, 1 वर्ष पछाडि। अहिले 58 हो होइन?
1: के
0: अरे, अहिले 48 भनेको 58 भनेछु। 48 वर्षसम्म राम्रै, के अरे 49 वर्षसम्म राम्रै छ। 49 वर्षपछि संकटा चल्नेछ, 51 वर्षपछि फेरि शनि पनि चल्नेछ। अहिले केही आत्तिनु पर्ने एउटा मांगलिक शान्ति गर्ने विश्वग्रह चन्द्रग्रहण योग एकै साथमा परेको छ। टाउको कहिलेकाहीँ दुख्न सक्छ, सामान्य भयो, त्यसलाई पूर्णिमाको व्रत बस्दै अगाडि बढ्नु भयो भने राम्रो हुन्छ र एउटा मांगलिक शान्ति गराउनु अरू सबै कुरामा ठिक हुन्छ होइन?
1: ए गुरु, अनि यो के राशि भन्नुभयो?
0: हजुर, सबैभन्दा यो मान्छेको राशि टुका लक्ष्मी नाम आउँछ, सिंह राशि हुन्छ होइन?
1: ए सिंह राशि हो
0: हजुर।
1: घरको वास्तु कस्तो छ नि?
0: घरको वास्तुको लागि ठिक छ हजुर, ठिक छ, आत्तिनु पर्दैन है।
1: के गर्दा शुभ हुन्छ गुरु?
0: पेसाको लागि चाहिँ खाद्यान्न व्यवसायहरू गर्ने, खानेकुराहरू होटलहरू गर्ने, चिया पसलहरू गर्ने राम्रो हुन्छ, राम्रो छ। अनि कपडा पसल पनि राम्रै फाप्छ है।
1: यो पशु सम्बन्धी चाहिँ कस्तो, यो खेती किसानमा कस्तो होला
0: हजुर?
1: यो वस्तु पशुपालनमा चाहिँ कसो
0: राम्रै राम्रै हुन्छ, तर अहिलेको लागि 48 के अरे 49 वर्ष पछाडि चाहिँ ग्रहहरू लाग्छ।
1: हजुर,
0: अनि खेर चाहिँ ग्रहहरू शान्तिहरू गर्नु होला, त्यसपछि चाहिँ अहिलेको लागि ठिक छ है।
1: ए हजुर, अनि यो
0: हजुरले आवाजै बुझाले अलि भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भएको छ। हामीसँग केही कुराकानी गर्नलाई यसरी धेरै अड्किनु भन्दा मैले भनेको चाहिँ के हो भने, सिधै तपाईँले के गर्नु पर्यो भने, तपाईँले चाहिँ ठ्याक्कै लाएर साल महिना गते समय लेखिसकेपछि जिज्ञासाहरू पनि के सोध्छु म भनेर चाहिँ तपाईँले फटाफट रूपमा कपीमा लेखेर मलाई फोन गर्नुभयो भने कति सजिलो हुन्छ होइन। त्यसो भएको हुँदा तपाईँहरूले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान पनि तपाईँ लिन सक्नुहुनेछ। हामीसँग यतिखेर कोही जिज्ञासु आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ हजुर यतिखेर? हजुरको आवाज अहिले आएन, सानो आवाज आएको छ, फेरि भन्नु त। तपाईँको आवाजमा एकदम डिस्टर्ब आइरहेको छ है प्रभु, भन्दै थिए उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न कुराकानी र तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानमा छौ। कोही हुनुहुन्छ फेरि पनि? राधे राधे हजुर, राधे राधे, ए प्रभु, राधे राधे, कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? अलि आवाज सानो आयो के? हजुरको शुभ नाम के? वाइबा भन्नुभयो? अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर? रेडियो इन्द्र सरोवरमा सुन्दै हुनुहुन्छ भने अहिले कार्यक्रम कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? लु भनिदिनु त, साल महिना गते समय भनिदिनु त। 2071 साल हामीसँग हुनुहुन्थ्यो, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू हामी दिने एउटा प्रयास गरिरहन्छौँ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष हामी जानकारी दिने प्रयासमा छौँ। हामी प्रत्यक्ष रूपमा सम्झिन सक्नुहुन्छ। यतिखेर कोही जिज्ञासु लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे श्याम हजुर,
2: राधे राधे गुरु,
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ? हजुरको आवाज अलिक प्रष्ट आइरहेको छैन है, शङ्ख सभाबाट के भन्नुभयो नाम?
2: पासाङ शेर्पा।
0: पासाङ शेर्पा, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ पासाङजी यतिखेर? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर तपाईँ?
2: गुरु, म नातिनीको बारेमा।
0: नातिनीको बारेमा, नातिनीको साल महिना गते समय भनिदिनु त।
2: 82
0: सालको कार्तिकको 9 गते के बार थियो?
2: आइतबार।
0: आइतबार, कति बजे भएको जन्म हो?
2: 8:55
0: बेलुका। कुन जिल्लामा भयो जन्म चाहिँ? नाति कि नातिनी भन्नुभयो कि?
2: नातिनी।
0: नातिनी, मूल नक्षत्रको दोस्रो पाउमा, मूलको दोस्रो पाउलाई के भन्छन्? आमा पिर्ने भन्छन् होइन? मूलको दोस्रो पाउलाई आमा पिर्ने भन्छन्। यो आमा पिर्ने मूलको शान्ति गराउनुपर्छ, पूजा पाठ गर्नुपर्छ है, धेरै कुरामा राम्रो हुन्छ। यो सबैभन्दा पहिले मूल नक्षत्रको शान्ति गराउनु होला। धनुराशि हुन्छ, योग माया नाम आउँछ, अब यो बच्चालाई केतु र हल्काको दशा चलिरहेको छ अहिले. यो केतु र हल्काले राम्रो गर्दैन, अलिकति सूर्य निज भएर पञ्चम स्थानमा गएर बसेको छ. पञ्चम स्थानको निज सूर्यले विद्यामा एकदम ठूलो कमजोरी ल्याइदिन्छ. भोलिको दिनमा विद्या कमजोरी नहोस् भन्नको लागि अहिलेदेखि नै शान्तिहरू गर्दै आइतबारको व्रत राख्दै सूर्यलाई दैनिक रूपमा जल चढाउँदै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुने योग देखिन्छ. है त यो उल्का छ वर्षसम्म छ, केतु चार वर्ष आठ महिना भनेको लगभग पाँच वर्षसम्म छ. आतिनु पर्दैन, सामान्य हिसाबले ग्रहको शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नु भयो भने राम्रो हुन्छ है. हजुरको आवाज मैले सुनिन, फेरि भन्नु त.
2: आमा बुबा सम्बन्ध कस्तो होला यो नानीको?
0: आमा बुबासँगको सम्बन्ध राम्रै हुन्छ, नराम्रो हुँदैन. ग्रहहरू अलिकति उल्का र केतु भएको कारणले गर्दाखेरि सामान्य युग छ, आमा पिर्ने युग छ, अरू त्यस्तो नराम्रो छैन, राम्रै छ. ग्रह शान्तिहरू गर्दै अगाडि बढ्नु होला, राम्रो हुन्छ है.
2: अनि यो नानीको बुबा र आमाको सम्बन्ध कस्तो होला?
0: राम्रै देखिन्छ भने त मैले राम्रै हुन्छ, ग्रह शान्तिहरू गराउँदै अगाडि बढ्नु होला भनेको मैले है. अब छोरा बुहारीको भए माङ्गलिक औँसिया परेरै छन् बिग्रिन पनि सक्छ. सन्तानको बाटो नराम्रो छैन, राम्रै छ है त.
2: अनि घरको वास्तु कस्तो होला नि?
0: घरको वास्तुको लागि पनि ठिकै छ हजुर, ग्रहहरू राम्रै छन्, शान्तिहरू गराउनु, ग्रहका पूजा पाठ गराउनु राम्रो हुन्छ ल.
2: बाजे बजेसँग कस्तो होला नि यो नातिनी?
0: राम्रै छ हजुर, राम्रै छ.
2: अनि अङ्क पनि भनिदिनुहोस् न गुरु.
0: एक अङ्क राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, पहिलो रङ राम्रो हुन्छ है.
2: हस् हस्
0: अब छुट्यौ.
2: राधे
0: राधे. कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ. निरन्तर हामी तपाईँसँगै र तपाईँसँग भएका विशेष कुराकानी र तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ. हामी प्रत्यक्ष तपाईँसँगका विशेष कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको साथमा हामी तपाईँसँग जोडिन्छौँ. यतिखेर निरन्तर छौँ र तपाईँसँग भएका निरन्तर कुराकानीहरू हामी गर्ने एउटा प्रयास गरिरहेका छौँ. कार्यक्रमको मध्य भागमा हुनुहुन्छ, हामीसँग रहने प्रयास गर्दै गर्नुहोला. एकैछिन छोटो विश्राम लिन्छु, विश्राम बस्यो उपस्थित हुन्छ, हामीसँगै रहनुहोला.
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान आठ बजेदेखि नौ बजेसम्म कार्यक्रम ज्योतिष दर्पण. भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला. के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा.
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ.
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142373601.
4: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ.
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भोले आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भौति जानकारी भएका भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नरे जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउने लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँगका विशेष कुराकानी हामी तपाईसँग जोड्नेछौ। कार्यक्रममा हरेक दिन 8 बजेबाट 9 बजेसम्म आउने गर्छ। कार्यक्रममा तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 सम्झिन सक्नुहुन्छ को हुनुहुन्छ। राधे राधे हजुर। राधे राधे।
1: राधे राधे गुरुजी। राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: पाँचथरबाट म जन्दवीर मोते हजुर।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यतिखेर हजुर? कुन कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ प्रभु तपाईँ?
1: म रेडियो मितेरीबाट गुरुदेव।
0: रेडियो मितेरीबाट दैनिक रूपमा सुन्ने गर्नुहुन्छ कि कहिले काहीँ?
1: म दैनिक रूपमा 1 वर्षदेखि लगातार सुनिरहेको छु गुरुदेव।
0: हामी पाँचथर आयो भने कतिको मान्छे आउनुहुन्छ भेट्नलाई?
1: पाँचथरबाट आउनुहुन्छ होला, धेरैले फोन ट्राई गर्नुहुन्छ गुरुदेव।
0: हो हजुरको गाउँतिर पनि धेरैले यो कार्यक्रम सुन्नुहुन्छ रेडियो मितेरीबाट? अहिले कार्यक्रममा आउनु भएको छ र ठिक छ, हामी फितीमा आउने कि भन्ने अलिअलि चर्चा छ। अब धेरै मान्छेको फोन आयो रेडियो मितेरीबाट सुनेर गुरु फितीमा आउनु पर्यो भन्नुभयो भने हामी आउनु पनि सक्छौँ है। अब अहिले हामी उता खानबारी शङ्खु सभा पुगेर आएका छौँ, अब हामीलाई धेरै फोन आयो भने फितीमा जाने कि भन्ने पनि अलिअलि चर्चा पनि छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते समय भनिदिनु त?
1: 2067 साल वैशाख 8 गते बुधबार दिनको 2:15 बजे
0: 2:15 दिउँसो। कुन जिल्लामा भयो जन्म?
1: पाँचथर जिल्लामा।
0: पाँचथरमै भए। यहाँबाट हेर्दाखेरि 67 सालको वैशाखको 8 गते 2:15 दिउँसो पुनर्वसु नक्षत्रको 4थो पावबाट राज्यको नाम हीबाट हिमाल नाम अथवा हिरामणी छोरा होइन?
1: छोरा
0: नाम हिमाल छ कि हिरामणी छ?
1: हिम
0: विक्रम। ठिक छ, कर्कट राशि हेर्नुहुन्छ होला होइन? राम्रो छ चिना, भाग्यमानी छन्। 12 माङ्गलिक पनि परेको रहेछ, अलिकति महालक्ष्मी युग पनि परेको रहेछ, सम्पत्तिमा असाध्य राम्रो युग छ है। अलिकति 12 माङ्गलिकले कहिलेकाहीँ धेरै रिसाउने स्वभाव हुन्छ क्या, एउटा अलिकति अशुभ भनेको चाहिँ। अरू सबै कुरामा ठिक छ, राजयुग पनि परेको छ, तर अहिले 16 वर्षको उमेरमा शनि चल्दा रहेछ। पढाइमा चाहिँ असाध्य कमजोरी, स्लो हुन्छ, छोड्छु पनि भन्दैन तर पढ्न पनि अल्छिरहेछ हो। अलिकति ग्रहमा शान्तिहरू गर्नुभयो भने राम्रो हुन्छ है। अरू के छ? बुबा आमासँगको सम्बन्ध राम्रो छ, अलिक झन् रिसाउने मैले भनिहाले, अरू सबै कुरामा ठिक छ, त्यस्तो नराम्रो ग्रहहरू छैन। ग्रहका शान्तिहरू गर्दै, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्दै गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा शुभ हुन्छ है त।
1: हजुर, व्यापार बिजनेसमा के राम्रो होला?
0: मैले भने त महालक्ष्मी युग परेको छ, यो महालक्ष्मी युगले छोरा जन्मिसकेपछि तपाईँलाई धेरै कुरामा उन्नति प्रगति गराउने हो। यो छोराको बाटो चाहिँ कस्मेटिक व्यवसायहरू, लत्ता कपडाको व्यवसायहरू नै राम्रो हुन्छ। माटोको काम चाहिँ गर्दै नगर्नु छोराको नामबाट, मेरो आजभोलि छोरोको नामबाट गर्ने चलन छ, हुन त यो राम्रो होइन र तथापि यो मंगलबारको दिन व्रत उपासना गर्ने गर्नु होला। अहिलेको अवस्थामा शनि भन्ने दशा चलिरहेको छ र उल्का पनि चलेको छ 20 वर्षसम्म। शनि उल्काको शान्ति स्वस्ति पूजा पाठहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त। हुन्छ, एक अङ्क राम्रो हुन्छ, पूर्व रातो रङ राम्रो हुन्छ है। वास्तुको लागि सामान्य आग्नेय कोणमा बिग्रेको देखिन्छ, भनेको घाम उदाउनेपट्टि फर्किँदा दाहिने हातपट्टिको कर्नरतिर चाहिँ अलिकति बाङ्गो बाङ्गो घडेरी, अलिक ओह्रालो ओह्रालो भिरालो भिरालो खालको घडेरी देखिन्छ यहाँबाट। कस्तो छ? त्यसलाई यसो त्यहाँ अलि वास्तु पढेका गुरुहरूलाई बोलाएर शान्ति गराउनु पर्दैन त, त्यस्तो छ भने
1: गुरुजी? यहाँ कस्तो छ भने हेराइ छ अनि एकजना गुरुदेवले भन्नुभएको थियो ब्राह्मण लगाउनु होला तपाईँहरूको जात नलगाउनु होला भन्नुभएको थियो
0: हजुर
1: ब्राह्मण जातिको गुरुदेवले चाहिँ तपाईँहरूकोमा गर्न मिल्दैन भन्ने खालको कुरा गर्नुभयो
0: समस्या छ त है
1: हजुर तपाईँहरूकोमा गर्दा हामीलाई कुरा काट्छन् भन्ने खालको कुरा गर्नुभयो
0: समाजले पचाउन सकिरहेको छैन त्यसलाई हामीले तोड्ने हो हामीले तोड्दा तोड्यो पनि गाह्रो हुन्छ क्या कहिले काहीँ है
1: हजुर
0: के गर्ने ठिक छ यसलाई मिलाएर गरौँ नआतिनुहोस् न हजुरहरूलाई कर्ता राखेर हामी शान्ति गराउन सक्छौँ दिउँसो सम्पर्कमा रहनु होला होइन है राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै

0: राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै हजुर 58 साल कुन महिना
1: पौष
0: महिनाको 14 गते कति बजे भयो जन्म 10:55 भयो
1: हजुर शनिबार
0: 10:55 बिहान कि बेलुका
1: बिहान
0: है कुन जिल्लामा भयो जन्म चाहिँ
1: बैतडीमा
0: 58 सालको पुसको 14 गते हो हजुरको छोरा हो यहाँबाट हेर्दाखेरि तपाईँको छोराको लागि के देखिन्छ भने ग्रहमा वृष राशि बोध कुमार नाम आउँछ है तपाईँको छोराको लग्नमा मंगल असाध्य रिसालु छोरा हुनु रहेछ रिस धेरै गाह्रो छ है बुझ्नुभयो कि भएन ग्रहहरू धेरै बिग्रेका छन् ग्रहको शान्तिहरू गर्ने कालसर्प एक परेका छ घरमा पितृको दोष परेका छ को मान्छे अकालमा मृत्यु भएको छ तपाईँको घर परिवारमा तपाईँको काका के भएर बित्नु भयो तपाईँको काका है ग्रहहरू धेरै बिग्रेको रहेछन् ग्रहको शान्तिहरू गर्ने ग्रहका पूजा पाठहरू गर्ने गर्दाखेरि राम्रो हुन्छ ग्रहको शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नु होला धेरै कुरामा राम्रो हुन्छ कालसर्पको औठी कवचहरू लाउने ग्रहका शान्तिहरू सुनको सर्प बनाएर पूजा पाठहरू गर्ने कामहरू गर्नुपर्छ है घरको वास्तुको लागि ठिक छ नराम्रो छैन ग्रहहरू बिग्रेका हुन् ग्रहको शान्तिहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त अहिले छुट्यौं राधे राधे शुभ अङ्क 7 अङ्क राम्रो हुन्छ सबैभन्दा राम्रो रातो सेतो रंग राम्रो हुन्छ पूर्व दक्षिण राम्रो हुन्छ अहिले भने छुट्टिन्छु राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको हामी तपाईसँग जानकारी लिने प्रयासमा लागिरहेका छौं 9845597658 र 9412673601 सम्झिन सक्नुहुन्छ है। हामी प्रत्यक्ष रूपमा तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं 9845597658 र 9412673601 तपाई सम्पर्कमा आउन सक्नुहुनेछ। यतिखेर कोही जिज्ञासु फेरि पनि लाइनमा आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु को हुनुहुन्छ कहाँदेखि राधे राधे हजुर
2: हजुर राधे राधे
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ प्रभु यतिखेर
2: म बैतडीबाट
0: बैतडीबाट नाम के भन्नुभयो
2: देवदत्तपन्त
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले
2: रेडियो नेपाली दार्चुला
0: दार्चुलाबाट सुन्दै हुनुहुन्छ
2: हजुर सर
0: दार्चुला एफएमबाट कि दार्चुलाबाट सुन्नु भएको कार्यक्रम
2: दार्चुला एफएमबाट
0: है अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँले
2: म अहिले नातिको बारेमा
0: नातिको बारेमा साल महिना गते समय भनिदिनु त
2: 2079 साल असार 3 गते
0: असार महिनाको 3 गते
2: बिहान 4:16
0: 4:16 बिहान कि बेलुका कुन जिल्लामा भयो तपाईँको नातिको जन्म चाहिँ
2: बैतडी जिल्ला
0: बैतडीमा भयो जन्म
2: हजुर
0: के बारको बिहान भयो के बारको राति भयो कति कति राति कति कति बिहान सबै कुरा भनिदिनु न है
2: 2 गतेको राति भनौँ अब 3 गतेको बिहान 4:16
0: के बारको राति थियो के बारको बिहान थियो
2: बिहिबारको राति शुक्रबारको बिहान
0: तपाईँको नातिको नाम उत्तर साढा नक्षत्रको तेस्रो पावबाट नाम जोड्छ जनक नाम आउँछ मकर राशि हुन्छ तृतीयाको दिनमा जन्म भएको छ लग्नमा वृष लग्न देखिन्छ मान्छे असाध्य राम्रो हेन्सम पनि हुनुहुन्छ पढाइमा असाध्य राम्रो तर 8 वर्षसम्म संकटा रहेछ त्यसले अलिकति पढाइमा रोकिदिन्छ नभएदेखि दिमाग असाध्य राम्रो छ संकटा भन्ने ग्रहको शान्ति गर्नु भएको छ कि छैन अहिलेसम्म ग्रहको शान्तिहरू गरेर ग्रहको पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुने खालको योग छ है
2: अलि चञ्चल स्वभावको छ
0: यो संकटा भन्ने ग्रहले यस्तो पारेको हो नि, संकटाको शान्ति गर्नु ठिक भइहाल्छ है।
2: हजुर
0: बुझ्नुभयो कि भएन?
2: बुझ्यो सर। अनि यो घरको वास्तु यताउति कस्तो छ?
0: वास्तुको लागि पनि राम्रै छ, ग्रहहरू बिग्रेका हुन्, ग्रहको शान्तिहरू गर्दै ग्रहका पूजापाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुने खालको योग छ होइन। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, ग्रहहरू शान्तिहरू गर्दै ग्रहका पूजापाठहरू गर्दै अगाडि बढ्नु होला, राम्रो हुन्छ होइन।
2: पढाइ लेखाइ कुन बाटोतिर लाग्नु पर्ला? टेक्निकलतिर,
0: टेक्निकल साइन्स पढाउनु नि छोरालाई, साह्रै राम्रो हुन्छ पछि। यो अहिले संकटको शान्ति पहिले तुरन्तै गर्नु पर्यो नि हजुर। मैले राम्रो हुन्छ भन्नुलाई तपाईँ फेरि शान्ति नै गर्नुहुन्न? पहिले शान्ति गर्नु त, शान्ति गरिसकेपछि धेरै कुरामा राम्रो हुने खालको योग छ। संकटा भन्ने ग्रहको शान्तिहरू गर्नु, एउटा विश्वक पनि परेको छ भाग्यस्थानमा। भाग्यस्थानको विश्वकले कहिलेकाहीँ मान्छेलाई चाहिँ अप्ठ्यारो स्थिति आउँछ होइन। अनि त्यही भएर एकचोटि ग्रहको शान्तिहरू गरेर पूजापाठहरू गर्नुभयो भने राम्रो हुन्छ, नराम्रो छैन है।
2: गुरु यसको संकटको शान्ति गर्नलाई यसको बुवाले गर्नु पर्ला कि अब बच्चा सानै हो होइन?
0: बच्चा सानै, आमा हुनुहुन्छ बाबा हुनुहुन्छ जो उहाँहरूलाई गर्ने नै भइहाल्छ नि है। अहिले छुट्टिन्छु, राधे राधे।
2: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा तपाईँलाई जानकारी दिइरहेका छौँ र हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा विभिन्न कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने प्रयासमा छु। कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ? राधे श्याम हजुर, राधे श्याम। आवाजै आएन हजुर, अलिक ठुलो आवाजमा बोलिदिनु न है। कहाँदेखि होला भन्दै थियौँ, उहाँको आवाज डिस्कनेक्ट भइसकेको छ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामीसँग जोडिनु भएको छ। फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म बैतडीदेखि दिपा साउ बोल्दैछु।
0: दिपा साउ, दिपाजी कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नुहुन्छ बैतडीमा?
3: बैतडी रेडियोमा।
0: बैतडी रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
3: म आफ्नै बारेमा हेर्न चाहन्छु।
0: साल महिना गते समय भन्नु त?
3: 2066 साल। साउन महिनाको 26 गते।
0: साउन महिनाको 26 गते कति बजे?
3: सोमबार 6 बजे।
0: ठ्याक्कै 6 बजे हो?
3: हजुर।
0: बिहान कि बेलुका?
3: बिहान।
0: बिहान कुन जिल्लामा भयो जन्म चाहिँ?
3: बैतडी जिल्लामा।
0: यो हजुरको आफ्नै हो?
3: हजुर।
0: 66 सालको साउनको 26 गते के बार थियो अरे?
3: सोमबार।
0: सोमबार 6 बजे बिहान जन्मिनु भयो। उत्तर भाद्रपद नक्षत्रको हो, दोस्रो पाउमा नाम जोडिएको छ। थम कुमारी मिन राशि हुन्छ, के राशि अनि गर्नु भएको छ अहिलेसम्म? मिन राशि छ है। अहिले तपाईँको उमेरमा एउटा संकटा भन्ने ग्रहको प्रभाव पर्ने बेला भयो 18 अब है। तपाईँको उमेरले अहिले के भन्छ भने तपाईँ 17 वर्षको उमेरमा हुनुहुन्छ। 17 वर्षको उमेरमा आजको दिनसम्म नराम्रो छैन, तर 7 राहु छ, छोरी मान्छेको 7 राहु एकदम अरिष्टकारक हुन्छ। 18 वर्षपछि प्रेम विवाह हुने, विवाहमा बिग्रिने खालको योगहरू संकेत छ। फेरि लग्नमा सूर्य ग्रहण योग छ। बाबासँग कुरो मिल्दैन? बाबासँग कुरो मिल्दैन? पिताजीसँग, बाबा बुवा के भन्नुहुन्छ? तपाईँको कोहीसँग प्रेम पर्न सक्छ र यो प्रेम अधुरो हुन सक्छ भनेको भोलि बिहा गर्नुभयो भने पनि बिग्रिन सक्ने, अथवा राहुले एकदम नराम्रो खालको केटाहरूसँग प्रेम गर्ने, भोलि बिग्रिने होइन, बिहाभन्दा पहिले इज्जतहरू जान सक्ने सम्भावना बढी छ। यसको लागि 7 राहुको शान्तिहरू अहिलेदेखि गर्दै गर्ने, संकटा भन्ने कुरो 18 वर्षदेखि अब चल्छ है। अब यो तपाईँको यो अब आउने साउनदेखि उता झन् धेरै अशुभ ग्रहहरू छन्, विशेष ध्यान दिनुहोला। भोलि त्यसले ग्रहहरू बिगार्छ, इज्जतमा दाग लगाइदिन सक्छ। विशेष शान्ति स्वस्ति पूजा पाठहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। त
3: पढाइमा कस्तो छ गुरुबा?
0: पठन पाठनको लागि नराम्रो छैन, ठिकै छ, राम्रै छ।
3: अनि रङ?
0: रङको लागि दुई अङ्क राम्रो हुन्छ, रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विशेष कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97 658 र 98142-73-601 सीधा तपाईसँग मेरो कुराकानी रहनेछ र भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जिज्ञासाहरूको समस्याको समाधान दिने प्रयासमा हामी लागिरहेका छौं। हामी निरन्तर तपाईँको सेवामा रहन्छौ र निरन्तर हामी तपाईसँगै रहेर विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृतिको बारेमा जानकारीहरू दिने प्रयासमा लागिरहन्छौ। हामी यतिखेर हरेक दिन झैं आज पनि उपस्थित भइरहेका छौ र तपाईसँगका विशेष कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौ। 98453 97 658 र 98142-73-601 सीधा रूपमा तपाईँ र मेरो कुराकानी रहनेछ। दिउँसो हामीसँग प्रत्यक्ष रूपमा नम्बरमा फोन गर्नको लागि 98453 97 658 र 98142-73-601 सीधा सम्पर्कमा हामीसँग रहनको लागि तपाईँ सम्झिन सक्नुहुन्छ। आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी तपाईँ दिन सक्नुहुनेछ। हामीलाई दिउँसो फोन गर्दा 98453 97 658 र 98142-73-601 सीधा तपाईँ र मेरो कुराकानी रहनेछ। भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारीको लागि हामी तपाईँसँग रहन्छौ। हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारीको लागि दिनैभरि फोन गर्नुभयो भने तपाईँ र मेरो भेटघाट रहनेछ है, किनभने आजबाट हामी तपाईँलाई धेरैको हिजोको दिनमा अस्तिको दिनमा फोन सम्पर्क हुन सकेन होला, यसको लागि क्षमा माग्छु। किनभने हामी बाटोमा थियौं, हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू तपाईँलाई दिन सकिरहेका थिएनौ। अब हामी तपाईँको फोन रिसिभ गर्ने ठाउँमा आइपुगेका छौं। दिनैभरि तपाईँ र मेरो फोनमा पनि कुराकानी रहन्छ। नम्बर ध्यान दिएर टिप्नु है, नम्बर भर्खरै रेडियो सुन्दै हुनुहुन्छ, आज भोलि मात्रै कार्यक्रम सुन्नु भएको थियो भने 98453 97 658 र

453 97 658 र 98 142 73 601 नम्बरमा र फेसबुकमा भने हामीलाई तपाईँ लक्ष्मण सुवेदी 333 सर्च गरेर फेसबुकमा फलो गर्न सक्नुहुन्छ। टिकटकमा इन्स्टामा होइन थ्रेडमा सबैतिर हामीसँग तपाईँ प्रत्यक्ष कुराकानी गर्दै जोडिन सक्नुहुन्छ। अझ हामीलाई युट्युबमा पनि लक्ष्मण सुवेदी 333 सर्च गर्नुभयो भने हाम्रो युट्युब च्यानल पनि भेट्न सक्नुहुन्छ। त्यहाँ पनि सब्सक्राइब गरेर हामीसँग जोडिन सक्नुहुन्छ हाम्रो परिवारमा। अनि तपाईँले हामीलाई वाट्सएपमा चाहिँ 98 453 97 658 सम्पर्क गर्न सक्नुहुनेछ है त। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न आउन सक्नुहुन्छ। अहिले भने कार्यक्रमको अन्तिम भागमा छु। छुट्टिन्छु तपाईँ र मेरो भेट भोलि बिहान रेडियोको ध्वनि तरङ्गबाट रहनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्। राधे राधे।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन त सधैँ बाँझै
1: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही असार 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्
2: यही असार 13 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517
4: लक्ष्मी ए लक्ष्मी अफिस जाने बेला भइसक्यो मेरो कोट प्यान्ट ल्याऊ त
5: ए लिनुस् त
4: यो होइन नि बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न त्यो राम्रो छ कि
5: बम्बई
1: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज
6: रेडियो टाइगर स्टुडियो टाइम
1: यति बेला बिहानको 9 बजेको छ
7: नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर मनसून अझै कमजोर अवस्थामा धान रोपाई प्रभावित कोशीका 1-2 ठाउँमा आज ठूलो पानी पर्न सक्ने सम्भावना जलवायु वित्तको पहुँच

0: जीपी परियोजना मार्फत जोखिममा परेका सीमान्तकृत समुदायमा वित्तीय पहुँच बढ़ाइने भएको हो। यो परियोजना मार्फत समुदायलाई आवश्यक पर्ने जलवायु अनुकूलनका वित्तीय स्रोतहरूमा पहुँच बढ़ाउने लक्ष्य राखिएको छ। नेपाल सहित बंगलादेश, भूटान, कम्बोडिया, फिजी र लाओस गरी 6 एसिया प्यासिफिक देशमा सञ्चालन हुने यो क्षेत्रीय परियोजनाको नेतृत्व एसिया प्यासिफिक रूरल एण्ड एग्रीकल्चर क्रेडिट एसोसिएशन अपारकाले गरेको छ। इष्ट होम इन्भाइरोमेन्ट इन्स्टिच्यूट अदाको साझेदारीमा कार्यान्वयनमा आएको यो परियोजनालाई जर्मन सरकारको इन्टरनेशनल क्लाइमेट इनिसिएटिभले आर्थिक सहयोग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका समुदायमा देखिएको वित्तीय पहुँचको खाडल सम्बोधन गर्न परियोजना सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। परियोजनाले मुख्य 5 कार्यक्षेत्रमा आधारित रहेर काम गर्नेछ। जलवायु वित्तको राष्ट्रिय नीतिगत खाकालाई बलियो बनाउने, वित्तीय सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्दै हरित वित्तीय पोर्टफोलियो निर्माण गर्ने, जलवायु अनुकूलनका लागि नवीन वित्तीय औजारहरूको विकास गर्ने, स्थानीय स्तरमै जलवायु सम्बन्धी समाधान खोज्न बहुसरोकारवाला सहितको एक्सन ल्याब सञ्चालन गर्ने र जलवायु वित्तका हरेक क्षेत्रमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई मूल प्रवाहीकरण गर्ने लगायत विषय समावेश गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबुखैरेनी गाउँपालिका 2 मार्कीचोकमा कारको ठक्करबाट 2 बालबालिकाको ज्यान गएको छ। भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आबुखैरेनी गाउँपालिका 2 6 सायना थापा र 5 उलियम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। हिजो बेलुका विद्यालयबाट घर फर्किरहेको अवस्थामा उनीहरूलाई कारले ठक्कर दिएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएका सायना र उलियमको उपचारको क्रममा आज चितवनमा ज्यान गए को राष्ट्रिय समाचार समितिले जनाएको छ। नेपाल प्रहरीले अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी आरोपमा अनुसन्धानका लागि हिजो बेलुका शेर्पालाई काठमाडौँ बुढानीलकण्ठ गणेश चोकबाट पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अनुपम शमशेर जबराले हात्तीगौड़ामा संचालित टुंगराम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिनुभयो। विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। शेर्पाले भक्तपुरको दधिकोटमा रहेको 29.4 जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नयाँ नेतृत्व र नीति तय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। चितवनमा गएको आइतबारदेखि शुरू भएको महाधिवेशन 6 दिन हिजो पार्टी पदाधिकारी चयन गर्दै सकिएको हो। महाधिवेशनले सभापतिमा रवि लामिछाने र उपसभापतिमा सौरी मुआग्लेलाई निर्विरोध निर्वाचित गरेको छ। महिला

0: सभापतिमा तोसीमा कार्कीलाई पराजित गर्दै सोभिता गौतम निर्वाचित हुनुभयो। त्यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। त्यसै गरी सह महामन्त्री खुलातर्फ हरि ढकाल र असीम शाह तथा महिलामा निशा रागी निर्वाचित हुनुभयो। नवनिर्वाचित पदाधिकारीको हिजो नै शपथ ग्रहण भएको छ। महाधिवेशन अन्तर्गत पहिलो चरणमा 900 केन्द्रीय सदस्य निर्वाचित भएका थिए। एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष गरी 12 जना पदाधिकारीसँगै 51 जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी नै छ। पार्टी स्थापना भएको 4 वर्षमा पहिलो महाधिवेशन गरेर रासोपाले नयाँ नेतृत्व र नीति तय गरेसँगै संस्थागत मान्यता समेत पाएको छ। महाधिवेशनको क्रममा व्यवस्थापन भद्रगोल भएकोदेखि छिटफुट विवाद र कतिपय विषयमा अलोकतान्त्रिक व्यवहार देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकै नेता कार्यकर्ताले असन्तुष्टि पनि जनाएका छन्। अब विदेशको खबर। अमेरिकाले इरानी लक्ष्यमा ड्रोन आक्रमण गरेको छ। इरानले हालै भएको युद्धविरामको उल्लंघन गरेको आरोपसहित अमेरिकी सेनाले इरानी लक्ष्यमा आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलडमरूमा कार्गो जहाजमा आक्रमण भएको र इरानले युद्धविरामको उल्लंघन गरेको आरोप लगाउनु भएको छ। उहाँको आरोपपछि अमेरिकी सेनाले आक्रमण गरेको बीबीसीले जनाएको छ। तर इरानको इस्लामिक रिभोल्युसनरी गार्डस कोर्प्सले अमेरिका र इजरायललाई घटनाको दोषी भनेको छ। ट्रम्पले ट्रुथ सोशलमा गरेको पोस्टमा इरानले हर्मुज जलमार्ग हुँदै गइरहेका जहाजमाथि कम्तीमा 4 वटा ड्रोन प्रहार गरेको दावी गर्नुभएको छ। आक्रमणबाट मालवाहक जहाजमा क्षति पुगे पनि आफ्नो यात्रा जारी राख्न सफल भएको खबरमा उल्लेख छ। अमेरिका, इजरायल र इरान बीचको तनावका कारण गएको फेब्रुअरी अन्तिम हप्ता यता खाड़ी क्षेत्रमा 100 जहाज तथा 1000 नाविक प्रभावित भएका छन्। हर्मुज जलमार्ग पुनः संचालनमा आएपछि संयुक्त राष्ट्रसंघले मंगलबारदेखि उद्धार तथा निकासी अभियान शुरू गर्ने घोषणा गरेको थियो। तर पछिल्लो आक्रमणपछि अभियान अस्थायी रूपमा रोकिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा स्पेनले उरुग्वेलाई 1 गोलले पराजित गर्दै समूह विजेता बनेर नकआउट चरणमा पुगेको छ। यो खेलमा स्पेनका एलेक्स बायनाको एकमात्र गोल निर्णायक भयो। उनले खेलको 42 मिनटमा गोल गरे। जितपछि स्पेन समूह चरणमा समूह एचमा 7 अंक जोडेर समूह विजेता बनेको छ। समूहमा 2 बराबरी र 1 हारबाट उरुग्वे 2 अंकसहित तेस्रो स्थानमा रह्यो। अर्को खेलमा केप भर्डे र साउदी अरबले गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप फुटबलको डेब्यूमै समूह चरणमा अपराजित रहेर अन्तिम 32मा प्रवेश गरेको छ। 3 वटै खेल बराबरी खेलेको केप भर्डेको 3 अंक छ। केप भर्डे यो समूहको उपविजेता बन्यो। यो उसको ऐतिहासिक प्रदर्शन पनि हो। समूह एचमा साउदी अरबले 2 अंक मात्रै जोड्न सक्यो। 2 पटकको विश्व विजेता उरुग्वेसँगै साउदी अरब पनि समूह चरणबाटै बाहिरिएका छन्। नकआउट चरणमा अब केप भर्डेले साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप फुटबलमा अहिले समूह जीका 2 वटा खेल भइरहेका छन्। क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रंगशालामा इजिप्ट र इरान बीच खेल भइरहेको हो र खेलको शुरूआतमा इजिप्टले 1 गोल गरी अग्रता पनि बनाएको छ। तालिकामा इजिप्ट 4 अंकसहित शीर्ष, समान 2 अंकसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंकसहित न्यूजील्याण्ड पुछारमा रहेको छ। चारभञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसून अझै कमजोर अवस्थामा, धान रोपाई प्रभावित, कोशीका 1-2 ठाउँमा आज ठूलो पानी पर्न सक्ने सम्भावना। जलवायु वित्तको पहुँच विस्तारका लागि क्षेत्रीय परियोजना शुरू, सीमान्तकृत समुदायको जीविकोपार्जन सुधारको लक्ष्य। तनहुमा कारको ठक्करबाट 2 जना बालबालिकाको ज्यान गयो, एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा ठगी आरोपमा पक्राउ। अमेरिकाद्वारा इरानी लक्ष्यमा ड्रोन आक्रमण, इरानले युद्धविराम उल्लंघन गरेको आरोप। र विश्वकप फुटबलमा स्पेन समूह विजेता र केप भर्डे उपविजेता बन्दै नकआउट चरणमा, उरुग्वे र साउदी अरब समूह चरणबाटै बाहिरिए।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाजे।
3: तपाईँले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा?
4: हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
3: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
5: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी, चूड़ा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
3: सुन चाँदी
4: सुगन्धीमा शुद्धता नै हाम्रो पहिचान हो। साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
5: प्रोफ राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुर बाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815480001 र 9866949140।
6: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
7: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
6: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि।
8: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनोट पकौडा, चाउमिन, भटौरा पाउनका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 9842858950 र 9842809761।
9: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
10: तपाईँ मात्रै चुरोट, सुती, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती, फुकार, सेम्बहार, गाँजा, चुरोट खाइ दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
9: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
11: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
12: यही असार 13 गते शनिबारको दिन
11: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
12: यही असार 13 गते शनिबारको दिन
11: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842855909 र 9842597517।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 90.2 मेगाहर्ज। गर्जन छ सधैँ, आवाज छ।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्षे डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 66 857 र 98 195 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: यो हो रेडियो टाइगर 90.2 MHz।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नु भएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाजुसँगै। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
4: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ड्रीम सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
5: होइन अञ्जना, पैसा शान्ति गरेर बसेकी छौ त कताको तयारी हो?
6: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
5: अनि टिभीएस कम्पनीको किन नि?
6: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
5: ओहो, टिभीएसको बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
6: अब कता हुनु नि, हाम्रै भूमिका।

0: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न? एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्लाघरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन?
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864 35 80 76, 9848 0 67 187 र 9869 54 78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: हुरिदोबजार त आइयो। अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सँगै बाजे।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: गर्जन छ सधैँ बाबु झैं रेडियो टाइगर 99.2 MHz।
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
2: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स।

0: तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको। एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी। सम्पर्क मोबाइल नम्बर 98 4 86 66 8 57 र 98 1 95 45 5 22। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
3: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
2: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भन्या हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
3: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
2: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भरिगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
3: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
4: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ।
5: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
6: रेडियो टाइगर स्टुडियो टाइम।
7: अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हप्तामा 2 दिन विदाले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापनमा समस्या, अव्यवस्थित सामाजिक सञ्जाल, न्यायपालिकाका लागि मुख्य चुनौती, 5 वर्ष आएका मुद्दा शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनको अवरोध, बर्ड फ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया शुरू, काठमाडौँ उपत्यका र आसपासमा विशेष सावधानी अप्नाउन आह्वान, आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, अर्को हप्ता पनि धान रोपाईका लागि अनुकूल समय हुने, अमेरिका इरान तनावले मध्यपूर्व युद्ध विराम चुनौती, अनुमति नलिए हर्मुज जलमार्गबाट आवाज जावत

0: भएको टिप्पणी गर्दै उहाँले पुराना र प्राथमिकता प्राप्त मुद्दाहरू समयभित्र टुङ्ग्याउन अदालत प्रतिबद्ध रहेको पनि बताउनुभयो। यस्तै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अनियन्त्रित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौती बनेको बताउनु भएको छ। परम्परागत संचार माध्यमसँग सम्बन्ध सहज रहे पनि नियमन बाहिरका सामाजिक सञ्जालले समस्या निम्त्याएको उहाँको भनाइ छ। यो चुनौतीलाई केवल न्यायपालिकाको मात्र नभई विधिको शासन, न्यायिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताकै साझा समस्याको रूपमा बुझ्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। साथै एआईद्वारा सृजित नक्कली आवाज र सामग्रीले न्यायिक प्रक्रियामा असर पार्न सक्ने भन्दै संचारकर्मीहरूलाई सचेत रहन आग्रह गर्नुभयो। यस्तै न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्षमा आएका मुद्दाहरू शून्यमा झाड्ने लक्ष्यमा नवयुवा आन्दोलनले अवरोध पुर्याएको बताउनुभयो। गएको वर्ष आठ वर्ष पुराना मुद्दाहरू फर्छौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्षमा आएका मुद्दा शून्यमा झाड्ने लक्ष्य लिएको बताउनुभयो। तर भदौ 23 र 24 गतेको घटना र त्यसपछिको असहज परिस्थितिका कारण लक्ष्य प्राप्तिमा बाधा परेको उहाँको भनाइ छ। बर्ड फ्लूको संक्रमण तीव्र बनेपछि सरकारले भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने काम शुरू गरेको छ। 11 जिल्लाको 82 ठाउँमा संक्रमण पुष्टि भइसकेकोमा फैलने क्रम तीव्र बनेपछि संक्रमित भाइरसका आनुवंशिक परिवर्तन भए नभएको थाहा पाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा जीन विश्लेषण शुरू गरेको पशु सेवा विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा देखिएको भाइरसको नमूनाबाट यो विश्लेषण भइरहेको विभागले जनाएको छ। यसबाट भाइरस कस्तो किसिमको र कहाँबाट आएको हो भन्ने पत्ता लगाउन सकिन्छ। नयाँ भेरिएन्ट भएमा थप संक्रामक हुन सक्ने भएकाले खोप र उपचार विधिमा पनि सुधार गर्न आवश्यक पर्छ। काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेका केही क्षेत्रमा संक्रमण अझै देखिरहेकाले विशेष निगरानी बढ़ाएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। विभागले पंक्षी पालक किसानलाई फार्ममा जैविक सुरक्षाको मापदण्ड कड़ाईका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जंगली पंक्षीसँग घरपालुवा पंक्षीको सम्पर्क हुन नदिन आग्रह गरेको छ। साथै पंक्षी तथा पंक्षीजन्य उत्पादनको सारपसार गर्दा भेटनरी प्रमाणपत्र अनिवार्य लिन, नियमित खोप लगाउन तथा फार्ममा अस्वाभाविक रूपमा धेरै पंक्षी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ। यसपालि देशमा मनसून भित्रेको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधबारदेखि देशभर वर्षाको राम्रो सम्भावना रहेको मौसमविदले बताएका छन्। पर्यावरण तथा मौसम विज्ञ जलवायु उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना छ। उहाँका अनुसार पश्चिम र सुदूरपश्चिममा भने बिहिबार वर्षा हुनेछ। धान रोपाईका लागि आकाशीय पानीको भर पर्नेहरूका लागि केही दिनको वर्षाका कारण आउँदो शुक्रबार उपयुक्त हुने मौसमविदको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका तराई क्षेत्रमा भने आउँदो मंगलबार नै राम्रो वर्षा हुने सम्भावना छ। पूर्वी पहाड़ तथा मध्य पहाड़का केही ठाउँहरूमा आज भोलि पनि वर्षाको सम्भावना छ। अर्को हप्ता अर्थात असार 22 गतेदेखि 29 गतेसम्मको बीचमा भने देशभर नै अलि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। यसैबीच अबको 3-4 दिनभित्र मनसून देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते पूर्वमा प्रवेश गरेको मनसून असार 8 गतेदेखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको छ, तर मनसून कमजोर अवस्थामै छ। अमेरिकी वित्तीय संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने अभियान थालेको छ। बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजाल र हेड अफ इन्भेस्टमेन्ट बैंकिङ हेनरी पिनेलको नेतृत्वमा एउटा टोलीले काठमाडौँमा नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, निजी लगानीकर्ता, जल विद्युत विकासकर्ता तथा फिन्टेक उद्यमीहरूसँग छलफल गरेर अभियान थालेको हो। छलफलमा क्रस रिभर बैंकले वित्तीय पूर्वाधार विकास र पूँजी परिचालनमा दीर्घकालीन साझेदार बन्न इच्छुक रहेको जनाएको छ। छलफलमा सहभागीहरूले नेपालसँग 23 अर्ब अमेरिकी डलरको विदेशी मुद्रा सञ्चिति र 13 अर्ब डलर भन्दा बढ़ी संस्थागत पूँजी भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहक

0: ग्राहकहरूलाई 2083 साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज सूक्ष्म साना तथा मझौला उद्यम दिवस, हरेक वर्ष जून 27 तारीकमा मनाउने यो दिवस यस वर्ष नवप्रवर्तन र दिगो औद्योगिक विकास मार्फत सूक्ष्म साना तथा मझौला उद्यमलाई सशक्त बनाऊ भन्ने नाराका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघले 2017 हरेक वर्ष यो दिवस मनाउँदै आएको छ। राष्ट्रसंघका अनुसार विश्वका 90% भन्दा बढ़ी व्यवसाय यिनै उद्यम हुन् जसले विश्वव्यापी रोजगारीको 60-70% र कुल गृहस्थ उत्पादनमा झण्डै 50% योगदान पुर्याउँछन्। महिला, युवा र गरीब समुदायका लागि यी उद्यम आय आर्जनको प्रमुख आधार बनेका छन्। तर वित्तीय पहुँचको अभाव, कमजोर पूर्वाधार, सीमित बजार र डिजिटल नियामकीय प्रक्रियाले यी उद्यमलाई अझै चुनौतीमा राखेको छ। राष्ट्रसंघले डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र हरित नवप्रवर्तनलाई यी उद्यमका लागि नयाँ अवसरका रूपमा देखेको छ। विदेशको खबर, अमेरिकाले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देश बीच पुनः सैन्य तनाव चर्किएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको छ। इरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्डले इरानी क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय राडार प्रणालीमाथि आक्रमण गरेको पुष्टि गर्दै त्यसलाई स्ट्रेट अफ हर्मुज हुँदै आवाजात गर्ने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफ भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको ड्रोन आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध विराम सम्झौता विपरीतको कदम भएको बताउनु भएको छ। यसैबीच इरानले स्ट्रेट अफ हर्मुज मार्फत आवाजात गर्ने जहाजलाई अनुमति नदी यात्रा नगर्न चेतावनी दिएको छ। यद्यपि जलमार्गबाट जहाजहरूको आवाजात भने चलिरहेको जनाइएको छ। तनाव बढे पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भने गिरावट आएको छ। खेल खबर, विश्वकप फुटबलमा भोलि बिहान 6 खेल हुँदैछन्। बिहान 3:15 न्यू जर्सी रंगशालामा समूह एलका पानामा र इंग्ल्याण्ड खेल्नेछन्। बिहान 3:15 नै फिलाडेल्फिया रंगशालामा क्रोएसिया र घाना खेल्दैछन्। यस्तै भोलि बिहान 5:15 समूह केका कोलम्बिया र पोर्चुगल मियामी रंगशालामा खेल्नेछन् भने एटलान्टा रंगशालामा डीआर कंगो र उज्बेकिस्तान खेल्दैछन्। यस्तै भोलि बिहान 8:00 समूह जेका अल्जेरिया र अस्ट्रेलिया क्यान्सास सिटी रंगशालामा र त्यही समयमा अर्लिङटन रंगशालामा जोर्डन र अर्जेन्टिना खेल्दैछन्। भोलि बिहानका सबै खेल अमेरिकामा हुन लागेका हुन्। भोलि बिहान खेल्ने टोली मध्ये कोलम्बिया, पोर्चुगल र अर्जेन्टिना पहिले नै उत्कृष्ट 32 अर्थात नकआउट चरणमा पुगिसकेका छन्। इंग्ल्याण्ड र घाना नकआउट चरणमा पुग्ने लगभग निश्चित छ। अस्ट्रेलिया र अल्जेरियाले जित्नुपर्छ वा खेल ड्र हुनुपर्छ। क्रोएसिया नकआउट चरणमा पुग्न भोलिको खेल जित्नैपर्छ। डीआर कंगो, उज्बेकिस्तान, पानामा र जोर्डन नकआउट चरणको होडबाट बाहिरिसकेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबर मैलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। हप्तामा दुई दिन दिलाले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापनमा समस्या, अव्यवस्थित सामाजिक सञ्जाल, न्यायपालिकाका लागि मुख्य चुनौती, पाँच वर्ष नआएका मुद्दा शून्यमा घार्ने लक्ष्यमा नवयुवा आन्दोलनको अवरोध, बर्डफ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया शुरू, काठमाडौँ उपत्यका र आसपासमा विशेष सावधानी अप्नाउन आह्वान, आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, अर्को हप्ता पनि धान रोपाईका लागि अनुकूल समय हुने, अमेरिका इरान तनावले मध्यपूर्व युद्ध विराम चुनौतीमा, अनुमति नलिए हर्मुज जलमार्गबाट आवाजावत नगर्ने इरानको चेतावनी र विश्वकप फुटबलमा भोलि बिहान छवटा खेल हुँदै।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाघ छैन।
1: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
2: तपाईँ मात्रै चुरोट, स्तुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्तुति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
1: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
0: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: गाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यही जाने पनि होइन। गाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि।
5: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482 58950 र 98482 79761।
6: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौ, सन्तुलित घरको खाना रोजौ। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
7: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हिँडेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
4: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
4: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-37-582।
5: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
8: यो हो रेडियो टाइगर 90.2 MHz।

मन्त्रीको खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, जार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरिगाउँ बजार, बर्दिया।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कान्छी गहना कहाँबाट किने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनसादी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनसादी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9843638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छैन।
4: रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अनकल सेवाहरू:
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-5

0: एकांशी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9843638। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
1: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
2: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
0: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
2: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
1: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
0: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
2: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौ। आगलागीबाट आफू पनि बचौ, अरूलाई पनि बचाउ।
1: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
3: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: ए राम लौटन भाई, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यस्तो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै

0: हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, चुरुती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार

0: शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म
1: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
2: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 98480 27590 र 081 534 328 फेरि सुन्नुहोस् है 98480 27590
3: लक्ष्मी ए लक्ष्मी अफिस जाने बेला भइसक्यो मेरो कोट प्यान्ट ल्याऊ त
4: ए लिनुस् त
3: यो होइन नि बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न त्यो राम्रो छ कि
4: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त
3: अर्को जोड त सिलाउने नै हो त्यो सँगै बुवाको लागि दौरा सरवाल तिम्रो लागि कुर्ता सरवाल सँगै बाहिर छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो
4: ओहो बिनाजु यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त कहाँबाट सिलाएर ल्याउनु भयो
3: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि
5: हाम्रो यहाँ थान कपडा स्कुल ड्रेस कोट प्यान्ट सलवार ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ
1: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर भुरिगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 98484 45875
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाघ सुन्छ।

0: अनि बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो तपाईँ दर्शकहरूलाई धन्यवाद।
1: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
2: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
3: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
1: ए रमेश, पर्ख न, कता हिँडेको के?
4: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाजाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
1: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
2: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
5: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप छैन।

0: बच्चाहरूलाई घरमै बनेको पोषिलो खाना छ महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोषिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ट्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको छ बजेको छ।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: हप्तामा दुई दिन बिदाले सर्वोच्चको मुद्दा व्यवस्थापनमा समस्या, नवयुवा आन्दोलन लक्ष्यमा बाधक, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती।
0: चालू आर्थिक वर्षको खाता बन्द हुन 12 दिन बाँकी हुँदा पुँजीगत खर्च 35% भन्दा पनि कम, लक्ष्यको 76% राजस्व संकलन।
1: प्रविधिको तीव्र विकाससँगै मौलिक लोक दोहोरी संकटमा, संरक्षणका लागि सही पुस्तान्तरण आवश्यक।
2: हरेक अभिभावक हाम्रो संस्कृति, हाम्रो मौलिकपन, हाम्रो नेपाली पहिचान भनेको यसमा छ, हामीले यसलाई छोड्यौं भने हाम्रो अस्तित्व रहन्न भनेर त्यो नवजागरण प्रवार गर्नु नै आधारभूत शर्त जस्तो लाग्छ।
0: इरान र अमेरिका फेरि एक अर्कामाथि आक्रमणमा, सम्झौता उल्लंघन बारे अर्को पक्षमाथि आरोप।
1: र विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो

0: सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता

0: बैंकको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले कार्यदिन हप्तामा 5 दिन मात्र हुँदा मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ। थुनुवा मुद्दा, सार्वजनिक सरोकारका विवाद र माना चामल जस्ता शीघ्र किनारा लगाउनु पर्ने मुद्दाहरूमा कार्यबोझ बढ़ेको उहाँको भनाइ छ। छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने जस्तो चुनौतीपूर्ण स्थिति आएको टिप्पणी गर्दै उहाँले पुराना र प्राथमिकता प्राप्त मुद्दाहरू समयभित्रै टुंग्याउन प्रतिबद्ध रहेको पनि बताउनुभयो। यस्तै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अनियन्त्रित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौती रहेको बताउनु भएको छ। परम्परागत संचार माध्यमसँग सम्बन्ध सहज रहे पनि नियमन बाहिरका सामाजिक सञ्जालले समस्या निम्त्याएको उहाँको भनाइ छ। यो चुनौतीलाई केवल न्यायपालिकाको मात्र नभई विधिको शासन, न्यायिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताकै साझा समस्याको रूपमा बुझ्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। साथै एआईद्वारा सृजित नक्कली आवाज र सामग्रीले न्यायिक प्रक्रियामा असर पार्न सक्ने भन्दै संचारकर्मीहरूलाई सचेत रहन आग्रह गर्नुभयो। यस्तै न्यायाधीश महेश शर्मा पौडेलले 5 वर्ष नआएका मुद्दाहरू शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनले अवरोध पुर्याएको बताउनुभयो। गएको वर्ष 8 वर्ष पुराना मुद्दाहरू फर्सिट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष 5 वर्ष नआएका मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको थियो, तर भदौ 23 र 24 गतेका घटना र त्यसपछिको असहज परिस्थिति कारण लक्ष्य प्राप्तिमा बाधा परेको उहाँको भनाइ छ।
2: चालू आर्थिक वर्षको सरकारी बजेट खर्च गर्ने समय सीमा 12 दिन मात्रै बाँकी हुँदा संघीय सरकारले पूँजीगत बजेटको 35% पनि खर्च गर्न सकेको छैन। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान रहेको छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाता बन्दी भनिन्छ, जस अनुसार असार 25 गते राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। तर महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारले हिजो बेलुकासम्ममा विकास निर्माणको काममा खर्च हुने पूँजीगत तर्फ 1,42,23,68,00,000 रूपियाँ मात्रै खर्च गरेको छ, जुन लक्ष्यको 34.87% हो। कर्मचारीको तलब भत्ता, कार्यालय सञ्चालन लगायतमा खर्च हुने चालूतर्फ 80.42% र ऋण तिर्ने लगायतमा खर्च हुने वित्तीय व्यवस्थापनतर्फ भने 83.41% खर्च भइसकेको छ। कुल सरकारी खर्चतर्फ भने 14,04,98,86,00,000 बराबर पुगेको छ। यो कुल लक्ष्यको 71.53% हो। सरकारले हिजो एकै दिन 5,36,82,00,000 खर्च गरेको थियो। यसैबीच चालू आर्थिक वर्ष पूरा हुन 19 दिन बाँकी हुँदा सरकारले राजस्व संकलनमा लक्ष्यको 75.17% हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म 11,12,48,46,00,000 राजस्व संकलन भएको हो।
1: यसपालि देशमा मनसून भित्रीको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधबारदेखि देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसमविद उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबैसो ठाउँमा वर्षाको सम्भावना छ भने पश्चिम र सुदूरपश्चिममा बिहिबारदेखि राम्रो वर्षा हुनेछ। धान रोपाईका लागि आकाशे पानीको भर पर्नेहरूका लागि आउँदो शुक्रबार उपयुक्त हुने उहाँको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका तराई क्षेत्रमा भने मंगलबार नै राम्रो वर्षा हुने सम्भावना छ। अर्को हप्ता अर्थात असार 22-29 गतिको बीचमा देशभर नै ठूलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी असार 5 गते पूर्वमा प्रवेश गरेको मनसून असार 8 देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिएको छ। तर मनसून अझै कमजोर अवस्थामै रहेकाले वर्षा नहुँदा पश्चिम तराईमा चर्को गर्मी कायमै छ। पछिल्लो 6 घण्टामा गण्डकी र बागमती प्रदेशका केही ठाउँ तथा अरू प्रदेशका 1-2 ठाउँमा मात्रै पानी परेको छ।
2: नेपालमा बितेको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरले बढ़ेका छन्। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक हिरादेवी निरौलाका अनुसार आर्थिक वर्ष 2077-78 15,187 रहेका सरकारी सहुलियत लिने क्यान्सर बिरामीको संख्या आर्थिक वर्ष 2081-82 28,678 जना पुगेको छ। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीड़ितलाई 1,00,000 सम्मको उपचार सहायता प्रदान गर्दै आएको छ।

0: प्रदेश सरकारले पनि थप 1,00,000 सहायता उपलब्ध गराउँदै आएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण साहीका अनुसार अत्याधिक जाड रक्सी, चुरोट बीडीको प्रयोग, फास्ट फूड तथा जंक फूडको बढ़दो प्रयोग, व्यायामको कमी र मोटोपन क्यान्सरका प्रमुख कारण हुन्। उहाँले सन्तुलित खानपिन, नियमित व्यायाम र जाड रक्सी तथा चुरोट बीडीबाट टाढा रहन सके क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने बताउनुभयो। नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन र पेटको क्यान्सर सबैभन्दा बढ़ी देखिएका छन्। सरकारले किशोरीहरूलाई पाठेघरको मुख क्यान्सरको विरूद्ध एचपीभी खोप निशुल्क उपलब्ध गराउन थालेको छ।
1: यसैबीच काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताललाई 1,800 भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ। अस्पतालमा रेबिज विरूद्धको खोप अभाव हुने सम्भावना बढ़ेपछि अस्पतालले महानगरसँग सहयोग मागेको थियो। महानगरका कार्यवाहक मेयर सुनिता डंगोल आज अस्पतालमै पुगेर खोप उपलब्ध गराउनु भएको हो। जनावरले टोकेपछि उपचारका लागि जाने मुख्य अस्पतालमै खोप अभाव हुँदा थप जोखिम उत्पन्न हुने भएकोले खोप उपलब्ध गराएको उहाँको भनाइ छ। अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाका अनुसार काठमाडौँ महानगरले प्रदान गरेको खोप झण्डै 9 दिनलाई पुग्छ।
0: बर्ड फ्लूको संक्रमण तीव्र बनेपछि सरकारले भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने काम शुरू गरेको छ। 11 जिल्लाको 82 ठाउँमा संक्रमण पुष्टि भइसकेमा फैलने क्रम तीव्र बनेपछि संक्रमित भाइरसमा आनुवंशिक परिवर्तन भए नभएको थाहा पाउन राष्ट्रिय जनसंख्या प्रयोगशालासँगको सहकार्यमा जीन विश्लेषण शुरू गरिएको पशु सेवा विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा देखिएको भाइरसको नमूनाबाट यो विश्लेषण भइरहेको विभागले जनाएको छ। यसबाट भाइरस कस्तो किसिमको र कहाँबाट आएको हो भनी पत्ता लगाइन्छ। काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेका केही क्षेत्रमा संक्रमण अझै देखिरहेकाले विशेष निगरानी बढ़ाएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। विभागले पंक्षी पालन किसानलाई फार्ममा जैविक सुरक्षाको मापदण्ड कड़ाईका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पुनः निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जंगली पंक्षीसँग घर पालुवा पंक्षीको संक्रमण हुन नदिन आग्रह गरेको छ। साथै फार्ममा अस्वाभाविक रूपमा धेरै पंक्षी बिरामी वा मरेको देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन विभागले अनुरोध गरेको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हप्तामा 2 दिन विदाले सर्वोच्चको मुद्दा व्यवस्थापनमा समस्या, नवयुवा आन्दोलन लक्ष्यमा बाधक, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती, चालू आर्थिक वर्षको खाता बन्द हुन 12 दिन बाँकी हुँदा पूँजीगत खर्च 35% पनि पुगेन, लक्ष्यको 76% राजस्व संकलन, आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, अर्को हप्ता पनि धान रोपाईका लागि अनुकूल समय रहने लगायतका खबर प्रस्तुत गर्यौं।
0: अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा असार 22 गतेदेखि साउन 4 गतेसम्म रातको समय गाड़ी चलाउन नपाइने भएको छ। जिल्ला सुरक्षा समिति काभ्रेले सड़क स्तरोन्नति कार्यलाई तीव्रता दिन टिप्पर र ठूला मालवाहक ट्रकलाई पूर्णत प्रवेश निषेध गर्नुका साथै अरू गाड़ीलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म रोक लगाउने निर्णय गरेको हो। समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार आर्थिक वर्षको अन्त्यमा निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले यात्रु तथा मालवाहकलाई वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिश गरेको छ। तोकिएको समयमा एम्बुलेन्स सहित अत्यावश्यक सेवाका गाड़ीहरू भने चलाउन पाइनेछ।
1: यसैबीच हामीले भर्खरै प्राप्त खबर अनुसार प्युठानको स्वर्गद्वारी नगरपालिकाको उपमेयर चढ़ेको गाड़ी दुर्घटना परेको छ। 50 वर्ष उपमेयर मीनराज राणा मगरले आफैले चलाएको गाड़ी झण्डै 300 मिटर तल पुगेर रूखमा अड्किएको अवस्थामा फेला परेको छ। अहिले गाड़ी सहित उहाँलाई निकाल्ने प्रयास भइरहेको छ। गाड़ीमा उहाँ एक्लै रहनु भएको प्रहरीले जनाएको छ।
0: मोरङ कारागारका कैदीबन्दीहरूबाट रकम वसुलेको अभियोगमा विराटनगरका अभिषेक गिरी पक्राउ परेपछि उनीसँग मिलिमतो गरेको आरोपमा चौकीदार राकेश यादव पनि अनुसन्धानमा तानिएका छन्। यादवलाई पक्राउ गर्न खोज्दा कैदीबन्दीहरूले कारागारभित्रै चर्को नाराबाजी र विरोध प्रदर्शन गरेपछि कारागार परिसरमा तनाव भएको छ। स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि प्रहरीले यादवलाई कारागारभित्रै राखेर बयान लिन थालेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहान गिरीको घरमा छापा मार्दा केही शंकास्पद तमसुक फेला पारेको छ। गिरीले कैदीबन्दीहरूको दैनिक तथा वार्षिक भत्ता र श्रम पारिश्रमिक आफ्ना सहयोगीहरूको बैंक खातामा ट्रान्सफर गर्न लगाउने गरेको प्रहरीको भनाइ छ। अहिले हिरासतमा रहेका गिरी बिरामी भएको निहुमा कोशी अस्पतालमा भर्ना भएका छन्।
1: सुरक्षित पुनर्स्थापना बिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउने शुक्रबार 19 गतेसम्म होल्डिङ सेन्टर छाड्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित बनेका हुन्। आज उनीहरूले माइतीघरदेखि बबर महलसम्म प्रदर्शन गरेका छन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ। होल्डिङ सेन्टरबाट हट्न पटक पटक दबाव दिँदा मानसिक तनाव बढ़ेको थापाथली सुकुमवासी बस्तीबाट हटाइएका दल बल बहादुर खातीले बताउनुभयो। यसै गरी सरकारका विभिन्न निकाय र प्रहरीहरूले 25,000 रूपियाँ बुझेर होल्डिङ सेन्टर छाड्न दबाव दिँदा कहाँ गएर बस्ने भन्ने चिन्ता बढ़ेको शंखमूलबाट हटाएका सुरेश राईले दुखीसो गर्नुभयो।
0: काठमाडौँको माइतीघर मण्डलमा दृष्टिविहीनहरूको आन्दोलन आज 6ठौं दिनमा पनि जारी छ। आफ्ना मागहरूप्रति सरकारको ध्यान आकर्षण गराउन सड़कमा उत्रिएका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति कड़ा असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले सड़कमा व्यवसाय गर्न नदिएपछि आफूहरूको गाँस बाँस र कपासको व्यवस्थापन गर्न माग गर्नुपर्ने उनीहरूको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत रहेका दृष्टिविहीन रमेश प्रसाईले न्यायोचित आन्दोलनलाई सरकारले नजरअन्दाज गरेको भन्दै आपत्ति जनाउनुभयो। माग सम्बोधन नभएसम्म धरना जारी राख्ने उनीहरूको चेतावनी छ।
1: आज सूक्ष्म साना तथा मझौला उद्यम दिवस हरेक वर्ष जून 27 तारीकमा मनाउने यो दिवस यस वर्ष नवप्रवर्तन र दिगो औद्योगिक विकास मार्फत सूक्ष्म साना तथा मझौला उद्यमलाई सशक्त बनाऊ भन्ने नाराका साथ मनाइएको छ। संयुक्त राष्ट्रसंघले सन् 2017 हरेक वर्ष यो दिवस मनाउँदै आएको छ। राष्ट्रसंघका अनुसार विश्वका 90% भन्दा बढ़ी व्यवसाय यिनै उद्यम हुन् जसले विश्वव्यापी रोजगारीको 60-70% र कुल ग्राहस्त उत्पादनमा झण्डै 50% योगदान पुर्याउँछन्। महिला युवा र गरीब समुदायका लागि यी उद्यम आय आर्जनको प्रमुख आधार बनेका छन्। तर वित्तीय पहुँचको अभाव, कमजोर पूर्वाधार, सीमित बजार र डिजिटल नियामकीय प्रक्रियाले यी उद्यमलाई अझै चुनौतीमा राखेको छ। राष्ट्रसंघले डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र हरित नवप्रवर्तनलाई यी उद्यमका लागि नयाँ अवसरका रूपमा देखेको छ। यसका लागि सरकार, निजी क्षेत्र र विकास साझेदार बीच सहकार्य अपरिहार्य रहेको संयुक्त राष्ट्रसंघको भनाइ छ। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
6: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। गएको हप्ता अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर गरेका इरान र अमेरिकाले फेरि एकअर्कामाथि आक्रमण गरेका छन्। दुवै पक्षले एकअर्कामाथि सम्झौता उल्लंघनको आरोप लगाएका समाचार संस्था रोइटर्सले जनाएको छ। आज इरानको विदेश मन्त्रालयले पश्चिमी एसियामा रहेका अमेरिकी सैन्य अखडाहरूमा प्रत्याक्रमण गरिएको जनाएको छ। आफ्नो दक्षिणी तटमा भएको अमेरिकी हवाई आक्रमणको जवाफमा यो कदम चालिएको इरानको दावी छ। बहराइनले पनि इरान ले आफ्नो देशमा ड्रोन आक्रमण गरेको भन्दै कड़ा निन्दा गरेको छ। यसअघि हिजो अमेरिकाले इरानका मिसाइल तथा ड्रोन स्थलहरू र समुद्री क्षेत्रका राडार केन्द्रहरूमा आक्रमण गरेको थियो। बिहिबार हर्मुज जलमार्गमा एक कार्गो जहाजमाथि भएको आक्रमणको जवाफमा यो कार्यवाही गरेको अमेरिकाको दावी छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको आक्रमणलाई शान्ति सम्झौताको उल्लंघन भन्नुभएको छ। उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल मार्फत इरानलाई संवादमा आउन आग्रह गर्दै हिंसाको जवाब हिंसाबाटै दिइने बताउनु भएको छ। तनाव बढ़ेपछि हर्मुजमा अलपत्र परेका जहाजहरूको उद्धारमा खटिएको अन्तर्राष्ट्रिय समुद्री संगठन आईएमओले उद्धार कार्य स्थगित गरेको छ। आईएमओका महासचिवका अनुसार अहिलेसम्म झण्डै 115 जहाज बाहिर निकालिएका छन् भने झण्डै 500 जहाज अझै हर्मुजमै अलपत्र छन्। अमेरिका र इरान बीच हर्मुज पूर्ण रूपमा खुला गर्ने र उच्च सम्बन्धित युरेनियम भण्डारणको भविष्यबारे वार्ता चलिरहेको छ। अन्तरिम सम्झौता अनुसार यी दुवै मुद्दा 60 दिनभित्र टुंग्याउनु पर्नेछ।
1: यसैबीच लेबनान, इजरायल र अमेरिकाले मध्य पूर्वमा शान्ति स्थापनाको मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकामा भएको 5 चरणको वार्तापछि भएको यो सम्झौतामा लेबनानी सेनाले इजरायलले कब्जा गरेका क्षेत्रहरूको नियन्त्रण लिने र हिजबुल्लाहलाई निशस्त्र पार्ने प्रक्रिया अघि बढ़ाउने उल्लेख रहेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो सम्झौताले स्थायी शान्ति र सुरक्षाको ढाँचा निर्माण गर्न थालेको बताउनु भएको छ। साथै अमेरिकाले मानवीय सहायताका लागि 10 करोड़ डलर उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहले हतियार नछोडेसम्म इजरायली सेना लेबनानबाट नफर्कने बताउनु भएको छ। हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरायलले विनाशर्त लेबनानी भूमि छाड्नुपर्ने माग गर्नुभएको छ। यस द्वन्दमा अहिलेसम्म 10 लाख भन्दा बढ़ी लेबनानी विस्थापित भएका छन् भने 4,200 भन्दा बढ़ीको ज्यान गएको छ। विदेशकै अर्को खबरमा भेनेजुलामा गएको बुधबार गएका 7.2 र 7.5 म्याग्निच्युडका दुई विनाशकारी भूकम्पमा 920 जनाको ज्यान गएको पुष्टि भएको छ। भूकम्प गएको 72 घण्टा पछि पनि 51,000 जना भन्दा धेरै मानिस हराइरहेका छन्। उद्धार तथा सहयोगमा खटिने निकायहरूका अनुसार भूकम्प पछिको पहिलो 48 देखि 72 घण्टामा मानिसहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहन्छ। त्यो सम्भावनालाई लामो समय कायम राख्नका लागि पानी र खाना महत्वपूर्ण हुन्छ। उद्धारकर्मीहरूले भत्किएका घर र भवनका भग्नावशेषहरूमा मानिसहरूको खोजी गरिरहेका छन्। सबैभन्दा धेरै विनाश भएको ला गुइरा राज्यमा ट्राफिक जामका कारण खोजी कार्यमा बाधा पुगेपछि आज राति गए रातिदेखि अनुमति पास भएकालाई मात्रै त्यस क्षेत्रमा प्रवेश गर्न दिएको छ। तर कसलाई प्रवेश गर्न दिइन्छ भने विस्तृत सार्वजनिक भने भएको छैन। अहिले उद्धारमा ठूलो कठिनाई भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका 6 खेल भोलि बिहान हुन लागेका हुन्। यी खेलहरूले नकआउट चरणमा पुग्ने बाँकी 4 टोलीको टुंग लगाउनेछन्। भोलि बिहान पाउने 3 बजे न्यू जर्सी रंगशालामा समूह एलका पनामा र इंग्ल्याण्ड खेल्नेछन्। यही समयमा समूह एलकै क्रोएसिया र घाना फिलाडेल्फिया रंगशालामा खेल्दैछन्। यस्तै भोलि बिहान सभा पाँच बजे समूह के का कोलम्बिया र पोर्चुगल मियामी रंगशालामा तथा डीआर कंगो र उज्बेकिस्तान एटलान्टा रंगशालामा खेल्नेछन्। भोलि बिहान पाउने आठ बजे समूह जे का अल्जेरिया र अस्ट्रिया क्यान्सास सिटी रंगशालामा खेल्नेछन् भने त्यही समयमा अर्लिङटन रंगशालामा जोर्डन र अर्जेन्टिना खेल्नेछन्। भोलि बिहानका सबै खेल अमेरिकामा हुन लागेका हुन्। भोलि बिहान खेल्ने टोली मध्ये कोलम्बिया र अर्जेन्टिना पहिले नै नकआउट चरणमा पुगिसकेका छन्। इंग्ल्याण्ड खेललाई बराबरीमा रोक्न सकेमा पनि नकआउट चरणमा पुग्छ। हारेमा पनि घानाको नतिजामा भर पर्छ। घाना र पोर्चुगलका लागि खेल ड्र भए पनि पुग्छ। क्रोएसियाले अघि बढ्न जित्नै पर्छ। अस्ट्रेलिया र अल्जेरियाले जित्नै पर्छ वा ड्र र भागेको केही सुविधा पनि छ। यदि भोलि बिहानको खेलमा पोर्चुगलले हारेमा र आफूले जितेमा डीआर कंगो पनि नकआउट चरणमा पुग्न सक्छ।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब पालो रंगदर्पणको।
0: आजको रंगदर्पण मौलिक पहिचान लोकदोहोरीमा भित्रिएको समस्या र यसको संरक्षणमा केन्द्रित छ। हिजोका दिनमा घाँस दाहुरा र मेलापात जाँदा स्वतस्फूर्त रूपमा निस्कने लोकदोहोरीका भाकाहरू आज प्रविधिको विकास र व्यावसायिकताको नयाँ मोडमा पुगेका छन्। नेपाली गाउँवेशी र वनपाखाका सुख दुःखलाई जीवन्त रूपमा प्रस्तुत गर्ने यो विधा केवल गीत मात्र नभएर हाम्रो राष्ट्रिय पहिचान र अस्तित्वको बलियो खम्बा हो। यही परिवेशलाई आत्मसात गर्दै कला र संस्कृतिको देशकै जेठो र आधिकारिक निकाय सांस्कृतिक संस्थानले लोकदोहोरीको घट्दो गुणस्तर र प्रविधिले निम्ताएका गम्भीर चुनौतीहरूमाथि समीक्षा गर्ने थलो समेत प्रदान गरेको छ।

0: डिजिटल प्रविधिको सहजतासँगै संगीत क्षेत्रमा नयाँ र गम्भीर संकटहरू पनि भित्रिएका छन्। पुराना र दिग्गज धरोहरहरूले सृजना गरेका कालजयी गीतहरूलाई एआई को प्रयोग गरेर बिगार्ने र जथाभावी बनाउने प्रवृत्ति छ्यापछ्याप्ती देखिन थालेको छ। यसले एकातिर नयाँ पुस्तालाई लोकगीतको वास्तविक स्वरूपबारे भ्रम पैदा गरेको छ भने अर्कोतिर स्रष्टाहरूको प्रतिनिधि अधिकार र बौद्धिक सम्पत्तिको दुरूपयोग भइरहेको छ। यस्ता प्रविधिको दुरूपयोग रोक्न र नियमन गर्नका लागि राज्य स्तरबाटै दूरदर्शी र स्पष्ट नीति तथा प्रविधिको विकास हुनुपर्ने सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन बताउनुहुन्छ।
1: जुन एउटा मौलिक चिज छ, जुन एउटा हाम्रो चाहिँ पुर्खाको अस्तित्वसँग जोडिएको कुरा छ, नेपाली पहिचानसँग जोडिएको कुरा छ, राष्ट्रिय अस्तित्वको सवालको कुरा छ, यसलाई त त्यो व्यावसायिक हिसाबले भनेर चाहिँ मार्नु त भएन नि, त्यो अपराध भयो क्या। यो विषयलाई, यो एजेन्डालाई नेपालमा यो बुझ्न सक्नु भएको छैन, स्रष्टैले त बुझ्नु भएको छैन भने आम साधारण चाहिँ जो चाहिँ शोकको रूपमा बनाउने उहाँलाई त थाहा छैन, त्यो गरिनु हुँदैन। त्यसलाई चाहिँ निश्चित पारिनुपर्छ, स्पष्ट रूपमा नै स्रष्टाहरू मिलेर नै त्यही अनुकूलको चाहिँ राजनीति स्पष्ट चाहिँ बन्नु पर्दछ।
0: हिजोका स्रष्टाहरू गाउँ बस्ती र पाखा पखेरामा पुगेर मौलिकताको खोज र अनुसन्धान गर्थे, जसले गर्दा उनीहरूको सृजनामा नेपाली माटोको सुगन्ध हुन्थ्यो र ती गीतहरू कालजयी बन्थे। तर आज शहरका रोधी घर, दोहोरी साँझ र सामाजिक सञ्जालहरूमा दोहोरीको संख्या र लोकप्रियता गणितीय रूपमा बढ़ेको देखिए तापनि त्यसको आन्तरिक गुणस्तर, भाव र गहिराई भने खस्किएको छ। 15 वर्ष अगाडिका दोहोरी र अहिलेका दोहोरीमा तुलना गर्दा विस्तारै त्यसको भाव पक्ष र कलाकारहरूको प्रस्तुत गर्ने मुख्य विषयवस्तु निकै खस्किएको, हरेक तुक्कामा हुने गहिरो भाव हराउँदै गएको तथा सीमित कलाकार बाहेक धेरैमा अध्ययन, शब्द चयनको क्षमता र विषय विज्ञताको चरम अभाव देखिएको अनुभव व्यक्त गर्नुहुन्छ संस्थानका कार्यक्रम उपप्रमुख रोहित सुवेदी।
2: लोक दोहोरी र यो क्षेत्रको त्यो मर्म नबुझेर पनि हुन सक्ला, विषय विज्ञताको अभावले हुन सक्यो होइन। हिजोका दिनमा जे देखिन्थ्यो, हामीले जे कार्यक्रममा जाँदाखेरि उहाँहरूका प्रस्तुतिहरूबाट जुन खालको मजा लिन्थ्यौं, अहिले चाहिँ त्यो टाइपको चाहिँ नभएको हो कि भनेर आम दर्शकहरूले पनि त्यो खालको एउटा बुझाइ रहेको मैले पाएको छु। र प्रत्यक्ष रूपमा जस्तै त्यो होटिङ ताली प्रत्येक शब्द शब्दमा त्यो अहिले चाहिँ आम दर्शकहरूबाट त्यो हामीले देखिरहेका अथवा भेटिरहेका छैनौं।
0: नेपालको भूगोल र पर्यावरणको विविधता अनौठो छ, जहाँ हरेक आधा घण्टाको दूरीमा हिमाल पहाड़ र तराईको परिवेश बदलिन्छ। यही पर्यावरणको प्रभाव हाम्रो लोक संस्कृति र संगीतको लवजमा पनि पर्ने गर्छ र यही विविधता नै हाम्रो देशको वास्तविक सुन्दरता हो। जबसम्म नेपाली लोक जीवित रहन्छ तबसम्म यो संस्कृति रहिरहन्छ।

0: कलालाई बचाउँदै यसलाई दीर्घकालीन स्थायित्व दिन सांस्कृतिक संस्थानले अहिले एउटा नयाँ र विशिष्ट एजेन्डा अघि सारेको छ, जुन संस्कृति, प्रकृति र दक्ष जनशक्तिको सुन्दर समायोजनबाट समृद्ध भन्ने दृष्टिकोणमा आधारित छ। पश्चिमा संस्कृतिबाट प्रभावित गीत संगीतले क्षणिक रूपमा डिजिटल माध्यमबाट लाभ दिए पनि देशको रैथानेशिप हाम्रो परम्परागत गीत संगीतलाई एउटा साझा प्याकेजका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ। यसले गर्दा एकातिर मौलिक संस्कृतिको संरक्षण हुन्छ भने अर्कोतिर स्वरोजगार र आर्थिक समृद्धिको ढोका खोल्छ, जसका लागि सही पुस्तान्तरण आवश्यक छ भन्नुहुन्छ सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन।
1: डिजिटल युगसँगै वैश्वीकरणको प्रभाव यसरी प्रत्यक्ष छ नयाँ पुस्तामा हावी भएको छ। उसलाई आफ्नो संस्कृति भन्दा परको संस्कृति प्यारो लाग्ने परिस्थिति आउनुले गर्दाखेरि यो परिस्थितिलाई सर्वप्रथम त सानैदेखि नै हरेक अभिभावकले हाम्रो संस्कृति, हाम्रो मौलिकपन, हाम्रो चाहिँ नेपाली पहिचान भनेको यसमा छ, हामीले यसलाई छोड्यौं भने हाम्रो अस्तित्व रहन्न भनेर त्यो नवजागरण प्रभाव गर्नुलाई आधारभूत शर्त जस्तो लाग्छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: हप्तामा दुई दिन विदाले सर्वोच्चको मुद्दा व्यवस्थापनमा समस्या, नवयुवा आन्दोलन लक्ष्यमा बाधक, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती।
2: चालू आर्थिक वर्षको खाता बन्द हुन 12 दिन बाँकी हुँदा पूँजीगत खर्च 35% पनि पुगेन, लक्ष्यको 76% राजस्व संकलन।
0: प्रविधिको तीव्र विकाससँगै मौलिक लोक दोहोरी संकटमा संरक्षणका लागि सही पुस्तान्तरण आवश्यक।
2: इरान र अमेरिका फेरि एक अर्कामाथि आक्रमणमा, सम्झौता उल्लंघन बारे अर्को पक्षमाथि आरोप, लेबनान र इजरायल तथा अमेरिका बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर।
0: र विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: उपत्यकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर, सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
1: शिक्षा युवा तथा खेलकुद शाखा, विरेन्द्रनगर नगरपालिका, विरेन्द्रनगर, सुर्खेत।

0: दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय।
1: कर्णालीको हिमाली जिल्ला हुम्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफल, बाहिर जानुपर्ने बाध्यता हट्यो।
0: बाँकेको डुडुवा र राप्ती सोनारी जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सकियो, थप 440 मिटर पुल निर्माण गर्न स्थानीयको माग।
1: र फिफा विश्वकप फुटबलमा समूह जीबाट इजिप्ट र बेल्जियम नकआउट चरणमा प्रवेश, नवप्रवेशी केप भर्डे अपराजित रहँदै अन्तिम 32 पुग्यो।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्न दुई जिल्लाका जनप्रतिनिधिले सहमति गरेका छन्। दुई जिल्लाको सहज यातायात सञ्जालमा जोड्ने आर्थिक तथा सामाजिक विकासका लागि दैलेखको माथिल्लो डुंगेश्वर दुल्लु डाँडीमारी हुँदै कालीकोटको ब्याउली पानतडी सड़कको स्तर उन्नतिका लागि दुई जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, प्रतिनिधि सभाका सांसद र सरोकारवालाहरूले सहमति गरेका हुन्। कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा माथिल्लो ढुङ्गेश्वरमा सम्पन्न बैठकले सड़क पूर्वाधार विकासका लागि दुई जिल्लाबीच सहकार्य गर्ने सहमति गरेको हो। कालीकोटको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बैठकले दुई जिल्ला र पालिका जोड्ने रणनीतिका सड़कलाई छिटोभन्दा छिटो स्तर उन्नति गर्ने सहमति भएको बताउनुभयो। यसलाई प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय भएको उहाँको भनाइ छ। सड़कले पूर्णता पाएमा कालीकोटको शुभकालिका र आसपासका क्षेत्रबाट दैलेख हुँदै कर्णाली प्रदेशको राजधानी सुर्खेत र नेपालगंजसम्मको यात्रा निकै छोटो र सुरक्षित र सहज हुने भएको छ। प्राविधिक जटिलता र बजेट व्यवस्थापनका लागि सड़क डिभिजन तथा प्रदेश सरकारसँग संयुक्त रूपमा पहल गर्ने निर्णय भएको छ। यो मार्ग बनेमा कालीकोट र दैलेखवासीका लागि कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल र सुर्खेत नेपालगंजको यात्रा सहज हुनेछ। भैरवी गाउँपालिका अध्यक्ष रीता कुमारी साईले दुई पालिका र जिल्लाबीचको पर्यटन प्रबन्धनलाई थप मजबूत बनाउन कालीकोट र दैलेखको सीमा क्षेत्रमा पर्ने ऐतिहासिक स्थल भोटेगढ़ीमा आधुनिक स्वागतद्वार गेट निर्माण गर्ने सहमति पनि भएको बताउनुभयो। गेट निर्माणका लागि शुभकालिका गाउँपालिका र भैरवी गाउँपालिकाले संयुक्त रूपमा साझेदारी र लगानी गर्ने उहाँको भनाइ छ।
0: कर्णालीको हिमाली जिल्ला हुम्लाको अस्पताल जटिल खालका बिरामीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। दक्ष चिकित्सकको विशेषज्ञ टीमको व्यवस्था भएपछि सीमित स्रोत साधन र दुर्गम भौगोलिक अवस्थाका बीच शल्यक्रिया सफलतापूर्वक भएको हो। कार्यालय प्रमुख एवं विशेषज्ञ चिकित्सक डाक्टर उमाकान्त तिवारीले जुम्ल्याहास शिशु रहेको गर्भावस्था जन्य जटिल अवस्थाको बिरामीको शल्यक्रिया गरिएको बताउनु भएको छ। आमाको उच्च रक्तचाप अनि प्रसूतिको दोस्रो चरण, शिशुको उल्टो प्रसूति भएको जोखिमपूर्ण अवस्थामा पनि जिल्लामै शल्यक्रिया गर्न सफल भएको उहाँको भनाइ छ। जिल्लामा विशेषज्ञ चिकित्सकको टीम भएकाले केही जटिल अवस्थाको केस भए पनि सफलतापूर्वक नै सम्पन्न भएको पनि डाक्टर तिवारीले बताउनुभयो। अस्पतालले जटिल खालका शल्यक्रिया, दुर्घटनाका घाइतेको उपचार तथा कैलाश मानसरोवर तीर्थयात्राका क्रममा बिरामी परेका स्वदेशी तथा विदेशी यात्रुलाई उपचार सेवा प्रदान गर्दै आएको छ।
1: जबरजस्तीकरणी उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका वडा नम्बर 5 डाँडा सल्लेका 34 वर्षीय भूपबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उच्च अदालत सुर्खेतको 2081 साल असोज 12 गतेको फैसलाले उनलाई 3 वर्ष कैद र 30,000 रूपियाँ जरिवानाको फैसला सजाय सुनाएको थियो। त्यसैता फरार रहेका उनी करिब 20 महिनापछि पक्राउ परेका हुन्। फरार प्रतिवादीको कार्यक्रममा प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुहाम र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको संयुक्त टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका कामीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सल्यान जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवबहादुर देवराज भट्टराईले बताउनुभयो। प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीको खोजी तथा फैसला कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जनाएको छ।
0: सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा 3 महिनादेखि निशुल्क वितरण गर्ने औषधिको अभाव भएको छ। अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो। औषधि अभावका कारण दीर्घ रोगी महँगोमा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका बिरामीहरूले बताएका छन्। प्रदेश सरकारले अहिलेसम्म निशुल्क वितरण गरिने औषधि नपठाएपछि जिल्ला अस्पतालमा सल्यान सहित पालिकाका स्वास्थ्य संस्थामा दीर्घ रोगीले प्रयोग गर्ने औषधिको अभाव भएको हो। कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुभाष हमालले पालिकाका सबै स्वास्थ्य संस्थामा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग मात्र नभई परिवार नियोजनका लागि प्रयोग गरिने औषधिको अभाव भएको बताउनुभयो। धर्म गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले निशुल्क पाउने औषधि स्वास्थ्य संस्थामा नपाउँदा आर्थिक अवस्था कमजोर भएका नियमित सेवनबाट वञ्चित भएको बताउनु भएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढा मगरले प्रदेश सरकारले विभिन्न प्रकारका औषधि पठाउने 98 प्रकारका औषधि पठाउने भए पनि उच्च रक्तचाप, मधुमेह, मानसिक रोग लगायतका औषधिको अभाव रहेको बताउनु भएको छ। हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
3: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
3: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चित्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
3: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं, नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484-20-156।
5: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुङ सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाग्स में।
1: 40913 र 97054-67993।
8: सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
6: रेडियो भेरी एफएम

0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यति बेला हामीले दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय, कर्णालीको हिमाली जिल्ला हुम्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफल, बाहिर जानुपर्ने बाध्यता हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर, हुम्लाको सिमकोट गाउँपालिकाले लगातार तीन दिनको सार्वजनिक विधामा पनि कार्यालय सञ्चालन गर्ने भएको छ। आर्थिक वर्षको अन्तिम चरणमा कामको चाप बढ़ेकाले विधाका दिन पनि सेवा प्रभावलाई निरन्तरता दिन लागि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले आर्थिक वर्ष सकिन थोरै समय बाँकी रहेकाले शनिबार र आइतबारको साथै असार 15 गते धान दिवसको अवसरमा दिइएको सार्वजनिक विधामा पनि कार्यालय पूर्ण रूपमा सञ्चालन हुने बताउनुभयो। उहाँले विधाका कारण विकास निर्माण, प्रशासनिक तथा वित्तीय काम प्रभावित हुन सक्ने भएकाले यसपटक विधाका दिन पनि सेवा प्रभावलाई निरन्तरता दिने निर्णय गरिएको बताउनु भएको छ।
0: डिजिटल मीडियाको अवसर र चुनौतीबारे नीति निर्माण तहसम्म बहस आवश्यक रहेको सरकारवालाहरूले बताएका छन्। वीरनगर नगरपालिकाको सहयोग तथा नेपाल प्रेस युनियन सुर्खेत शाखाको आयोजनामा डिजिटल मीडियाको अवसर र चुनौती विषय अन्तर्क्रिया कार्यक्रमका सहभागी भएका सरकारवालाले यस्तो बताएका हुन्। पत्रकार ललित बुढाले डिजिटल मीडियालाई समयको आवश्यकता र अवसरका रूपमा ग्रहण गर्नुपर्ने बताउँदै यसको प्रभावकारी व्यवस्थापनका लागि राज्यको स्पष्ट नीति आवश्यक रहेको बताउनुभयो। उहाँले डिजिटल माध्यमलाई रोक्ने भन्दा पनि व्यवस्थित र जिम्मेवार बनाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। यस्तै पत्रकार मालती केसीले डिजिटल मीडियाको प्रभाव, चुनौती र सम्भावनाबारे व्यापक बहस आवश्यक रहेको बताउँदै यस विषयलाई नीति निर्माण तहसम्म लैजानुपर्नेमा जोड़ दिनुभयो। यस्तै राष्ट्रिय समाचार समिति राष्ट्रसह कर्णाली प्रदेशका प्रमुख सुरज सिंहले डिजिटल मीडियाको सदुपयोग भन्दा दुरूपयोग बढ़दै गएको भन्दै पत्रकारिताको आचार संहिताको पालनामा कमजोरी देखिएको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले सूचना प्रवाहमा विश्वसनीयता र तथ्य परकतालाई प्राथमिकता दिनुपर्ने भनाई राख्नुभयो। यस्तै पत्रकार आकाशतारा भएको डिजिटल मीडियाको सही प्रयोग गर्न सकिए समाज रूपान्तरण, सूचना प्रवाह र सूचना पहुँच र नागरिक सचेतनाका महत्वपूर्ण कामहरूमा योगदान पुग्ने बताउनु भएको छ। पत्रकार प्रकाश अधिकारीले पनि अबको युग सुहाउँदो युग पत्रकारका आवश्यकता रहेको उल्लेख गर्दै डिजिटल मीडियालाई अवसरका रूपमा लिनुपर्नेमा जोड़ समेत दिनुभएको छ। नागरिक समाजका प्रतिनिधिले पनि डिजिटल मीडियाको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने तर त्यसको दुरूपयोग नियन्त्रणका लागि प्रभावकारी कानूनी तथा नीतिगत व्यवस्था आवश्यक रहेको बताएका छन्।
1: यस्तै दलित महिला संघका अध्यक्ष खगिसरा ओलीले डिजिटल मीडियाले अवसरसँगै अनेक चुनौती पनि सिर्जना गरेको उल्लेख गर्दै यसको दुरूपयोग रोक्न राज्यले कानूनी व्यवस्थामा कड़ाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारूले डिजिटल मीडिया जस्तो समसामयिक विषयमा बहस शुरू हुनु सकारात्मक भएको बताउँदै अब यसलाई नीति निर्माण तहसम्म पुर्याएर आवश्यक प्रयोगी गर्नुपर्नेमा जोड़ दिनुभयो। वरिष्ठ पत्रकार श्रीधर पौडेलले पछिल्लो समय पत्रकारिता क्षेत्र विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै डिजिटल मीडियाको जिम्मेवार र व्यावसायिक प्रयोग मार्फत पत्रकारिताको विश्वसनीयता जोगाउनु पर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव कमल पन्त लगायतले पनि डिजिटल मीडियाको अवसर, चुनौती र यसको प्रभावकारी नियमनका विषयमा आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रम नेपाल प्रेस युनियन सुर्खेत शाखाका अध्यक्ष मधुवन विशीको अध्यक्षतामा सम्पन्न भएको हो।
0: बाँकेको डुडुवा र राप्ती सुनाली गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सम्पन्न भएको छ। पुलमा पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब 75% प्रगति भएको रुलाकी राजमार्ग निर्देशनालय आयोजनाकारले नेपालगंजले जनाएको छ। कार्यालयका प्रमुख लीला बहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा डिजाइन अनुसार भइरहेको भन्दै हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब 75% प्रगति भएको बताउनुभयो। प्राविधिक अध्ययन र डिजाइनमाका आधारमा 700 मिटरको पुल बनिरहेको भन्दै उहाँले यसमा स्थानीय जनताले थप 440 मिटर पुल निर्माण गर्न माग गरेको बताउनुभयो।
1: हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
2: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा स्वीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
1: यो साल त ढुक्क भयो है बुढी।
4: हो नि, अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
1: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
0: अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरिब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
8: यति मात्र कहाँ हो र, MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 9858-51960 र 9760-84-85-66।
9: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरो सँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाजुरा र हुम्ला जिल्लाका स्थानीय बीच लामपाटा चियाचौर र रानीखर्कको सीमा विवादलाई लिएर हुम्लाबाट हुम्लाका स्थानीयमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने पाँचजना विरूद्ध पक्राउपर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लामा मुद्दा दर्ता भए लगत्तै जिल्ला प्रशासन कार्यालय हुम्लाले घटनाका आरोपितहरू विरूद्ध पक्राउपर्जी जारी गरेको हो। कवाडीमा गाडीमा यात्रा गरी हुम्लातर्फ आउँदै गरेका यात्रुहरूलाई कुटपिट तथा अभद्र व्यवहार गर्ने बाजुरा जिल्लाका पाँचजना स्थानीय विरूद्ध पक्राउपर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जंगबहादुर सिंहले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार पक्राउपर्जी जिल्ला प्रहरी कार्यालय बाजुरामा पठाइएको उहाँको भनाइ छ। अभद्र व्यवहार मुद्दाका आरोपीहरूमा बाजुरा जिल्लाको हिमाली गाउँपालिका पाँच बस्ने 45 वर्षीय नरबहादुर गुरूङ, त्यही वडाका 35 वर्षीय विनोद बुढा, 35 वर्षीय दलबहादुर मल्ल, 45 वर्षीय चीन बहादुर मल्ल र 45 वर्षीय नरबहादुर गुरूङ रहेको जनाइएको छ। उनीहरूले गत जेठ 7 गते बाजुराको धुलाचौर बन्द भइरहेका बेला स्थानीय प्रशासनको प्रयासमा बन्द खुलाएर सवारी साधन सञ्चालन भएपछि दुई जिल्लाको सिमाना कवाडीमा यात्रुहरूलाई कुटपिट गर्ने, लखेट्ने र अपशब्द बोल्ने कार्य गरेका थिए।
0: अबको तीन चार दिन भित्र मनसुन देशभर फैलने संभावना रहेको मौसम पूर्वानुमान

0: फुटबलको डेब्युमै समूह चरणमा अपराजित रहेर अन्तिम 32 प्रवेश गरेको छ। तिनै खेल बराबरी खेलेको केप भर्डेको 3 अङ्क भएको छ। समूहमा 2 अङ्क बराबरी र 1 हारबाट उरुग्वे 2 अङ्कसहित तेस्रो स्थानमा छ भने साउदी अरबले 2 अङ्क मात्रै जोड्न सकेको छ। यससँगै उरुग्वे र साउदी अरब विश्वकपबाट बाहिरिएका छन्। जारी विश्वकपमा डेब्यू गरेका 4 टिम मध्ये केप भर्डे मात्रै नकआउट चरणमा पुगेको छ। अन्य 3 टिमहरू कुरासावो, उज्बेकिस्तान र जोर्डन भने समूह चरणबाट बाहिरिएका छन्। राउण्ड अफ 32 अब केप भर्डेको प्रतिस्पर्धा साबित विजेता अर्जेन्टिनासँग हुने भएको छ।
1: यसैबीच फिफा विश्वकपमा भोलि बिहान समूह चरणका अन्तिम 6 खेल हुँदैछन्। 12 समूह मध्ये 9 समूहका खेलहरू सकिँदा भोलि बिहान बाँकी 3 समूहका 6 खेल हुन लागेका हुन्। यी खेलहरूले नकआउट चरण राउण्ड अफ 32 पुग्ने अन्तिम टोलीहरूको टुङ्गो लगाउनेछन्। अहिलेसम्म 28 टोलीले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन्। भोलि बिहान 14:45 समय एल्का इङ्ल्याण्ड र पानामा तथा क्रोएसिया र गाना भिड्दैछन्। इङ्ल्याण्ड र पानामा बीचको खेल न्यू जर्सी रंगशालामा हुनेछ भने फिलाडेल्फिया रंगशालामा क्रोएसिया र घाना आम्ने सामना हुनेछन्। यस्तै इङ्ल्याण्ड 2 खेलबाट 4 अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ भने पानामा 2 खेलबाट अङ्क विहीन रहँदै पुछारमा छ। पछिल्ला 2 विश्वकपमा 2 र तेस्रो स्थान हासिल गरेको क्रोएसियाले घानाको सामना गर्ने भएको छ।
0: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति। प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय।
0: कर्णालीको हिमाली जिल्ला हुम्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफल, बाहिर जानुपर्ने बाध्यता हट्यो।
1: बाँकेको डुडुवा र राप्ती सुनारी जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सकियो। थप 440 मिटर पुल निर्माण गर्न स्थानीयको माग।
0: र फिफा विश्वकप फुटबलमा समूह जीबाट इजिप्ट र बेल्जियम नकआउट चरणमा प्रवेश। नव प्रवेशी केप भर्डे अपराजित रहँदै अन्तिम 32 पुग्यो। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
3: रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला साँझको 7 बजेको छ।
5: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
6: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
5: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
7: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98482-79761।
8: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
9: तपाईँ मात्रै चुरोट, श्रुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घरोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
8: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा

मा निष्कासन गराउने सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 9858025002 र 9820441461। तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाढ्ने।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्दैन।

0: Radio Tiger Studio Time. यति बेला रात्रिको 8 बजेको छ। यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली परिगाउँ बजार बर्दिया।
1: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौ सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484 40 30 82।
3: सबैजनालाई नमस्कार छ है।
4: नमस्कार।
3: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
5: यसका लक्षणहरू के के हुन्?
3: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्ने धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
5: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
3: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
5: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
3: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
6: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
7: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
8: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
9: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप फुरीगाउँमा जाने नि।
10: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।